0: इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउको घटनामा क्षेत्राधिकार उल्लंघन भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको ध्यान आकर्षण गराएका छन्। बैंकको सीईओ राष्ट्र बैंकको नियमनभित्र रहने र ऋण लिलामीको विषयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 तथा सुरक्षित कारोबार ऐन 2063 मात्र आकर्षित हुने भन्दै उनीहरूले क्षेत्राधिकारबारे सीआईबीको ध्यान आकर्षण गराएका हुन्। सरकारी स्वामित्वमा आएको स्मार्ट टेलिकम प्राइभेट लिमिटेडको सम्पत्ति गैर कानूनी रूपमा बिक्री भएको भनिएको प्रकरणमा बुधबार प्रहरीले सीईओ पाण्डेलाई पक्राउ गरेको हो। दूरसंचार ऐन 2053 अनुसार पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा गर्ने भएको छ। पार्टी स्थापनाको 4 वर्षमा रासपाले पहिलो पटक महाधिवेशन गर्न लागेको हो। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार बिहान बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशन नीति र स्थान टुंगो लगाएको हो। बैठकपछि रासपा संसदीय दलका संसदीय प्रकाश चन्द्र परियारले असार 7, 8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए। रासपा 2079 असार 7 गते स्थापना भएको हो। स्थापनाको मितिलाई नै राजनीतिक रूपमा प्रतिकारात्मक बनाउने गरी पार्टीले महाधिवेशनको मिति तय गरेको नेताहरूले बताएका छन्। रासोपाको महाधिवेशन असार 7 देखि 9 सम्म चितवनमा शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरू बताउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियोसर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभन र प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिटीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार. फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन. नागरिकता भएपुग्छ सिटी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ.
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर. सरकारले आगामी 2 महिनाभित्र मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने लक्ष्यको तयारी तीव्र बनाएको छ. यस अभियानलाई औपचारिक कार्यक्रम भन्दा पनि सामाजिक रूपान्तरण र मानव विकाससँग जोड़िएको दीर्घकालीन पहलका रूपमा अघि बढ़ाइएको सरकारवालाहरूले बताएका छन्. जनकपुरथाममा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सचिव पोखरेलले साक्षरता अभियानलाई केवल औपचारिकतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो. उहाँले हालै कथित उच्च स्तरीय भित्र कार्यतले प्रस्तुत गरेको प्रतिवेदन प्राप्त भएको उल्लेख गर्दै त्यसका निष्कर्ष र सुझावहरूको अध्ययनपछि आवश्यक निर्णय सरकारले गर्ने बताउनुभयो.
2: पश्चिम एशियामा युद्धका कारण इन्धन निर्माण सामग्रीहरू ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसाय महासंघले आन्दोलन गर्ने भएको छ.
1: विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चितुरोसम्मको मार्ग निर्माण कार्य सम्पन्न भएको छ. यसमध्ये यस वर्षको वसन्त यामको सगरमाथा आरोहण औपचारिक रूपमा खुल्ला भएको छ.
2: राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष 80-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेश गरिएको छ. बुधबार एक कार्यक्रमका बीच केन्द्रका सचिव सुरज कुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष पेश गरेका हुन्.
1: सुकुम्बासी बस्ती खाली गएपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको पहाड क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ. शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्सिंहका अनुसार यति बेला हटाइएका बस्तीमा भग्न अवशेषहरू पछ्याउने काम भइरहेको छ.
2: बाँदरले दुःख दिन थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ 1 गते नगरपालिका भर सार्वजनिक विदा दिने निर्णय गरेको छ. बाँदरको आतंक नियन्त्रण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न भोलि जेठ 1 गते विदा दिइएको हो.
1: सर्वोच्च अदालतको आदेशपछि लामो समयदेखि काम रोकिएको मध्य पहाड़ी राजमार्ग अन्तर्गत दैलेखको चारकोट माली सड़क खण्डको काम शुरू भएको छ. राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सड़क खण्डमा निजी जग्गा बढ़ी पर्ने भन्दै विवादित भएका कारण निर्माण कार्य रोकिएको थियो. यो विवादको चढ़ पनि सड़क विस्तारका क्रममा पर्ने जग्गाको क्षतिपूर्ति सम्बन्धी रहेको थियो.
2: अब शेयर बजार बुधबार कारोबार रकम 3 अर्ब रूपियाँ भन्दा तल झरेको छ. अघिल्ला 3 कारोबारको दिन बढ़दो गतिमा रहेको कारोबार रकम बुधबार भने घटेको हो.
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415# #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनीले रोजौं। निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।
3: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिङ बीच बिहिबार बेजिङमा शिखर वार्ता हुँदैछ। विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताहरूसँग लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका साथ हेरिरहेको छ। नौ वर्षपछि तीन दिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेजिङ आइपुगेको चिनियाँ समाचार समिति सुनवाले जनाएको छ। राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कँदै गर्दा बेजिङसँग व्यापार सहयोगी र राजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिएका छन्।
4: अब खेल र खेलाड़ीका खबर। अबको महिना दिनभन्दा कम समयमा 32 वर्षपछि अमेरिकामा फिफा विश्वकपमा फर्किनेछ। सन् 1994 पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको छ। जुन 11 जुलाई 19 हुने विश्वकपमा अमेरिका आयोजक, क्यानाडा र मेक्सिको सह आयोजकका रूपमा रहेका छन्।
3: छत विच्छेद पुराना दलहरू शीर्षकमा कान्तिपुर दैनिकमा चन्द्र किशोरले लेख्नु भएको छ। राज्यमा प्रभुत्व बढ्दै जाँदा मालिक फेरियो तर ग्राहक उनीरहे, काउन्टर उनीरहे, केवल साइनबोर्ड फेरियो। लाभजीवी कार्यकर्ता एक दलबाट अर्को दलमा, एक गुटबाट अर्को गुटमा टाँसिलो गए। त्यसले सिन्धु राजनीतिक वृत्तलाई भूतहस्तमै डरदूषित र दुर्गन्धित बनायो। यो स्थिति दलगत सत्ता संरचनाको संक्षिप्त समाजशास्त्र हो। प्रत्येक छेद विच्छेद दल समाप्त पनि हुन्छन् भन्ने छैन। कतिपय दल फर्किन्छन् अझ विनम्र, वैचारिक र संगठित भएर, तर त्यसका लागि तिनले आफ्नो मिथक भत्काउनुपर्छ। राणा दलको सबैभन्दा ठूलो संकट संसदमा कति सीट गुमाए भन्ने हो, आफ्नो आत्मा गुमाए कि गुमाएनन् भन्ने हो।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहेरो यो हो रेडियो साहेरो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर
1: शुभ प्रभात यो सीआईएन को साझा खबर हो सन्तोष गन्धर्वसँगै लिङ्क प्रकाश सन्तको तपाईलाई स्वागत छ सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ आज 2083 साल वैशाख 31 गते बिहीबार मे 14 तारीक सन् 2026 नेपाल सम्बत 1146 ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू अब मन्त्रालयको संख्या 18 मात्र विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षीको अवरोध
2: रासायनिक मल आपूर्तिमा चुनौती पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग राजसभा महाधिवेशन आगामी असार 7
1: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन जिल्ला स्तरका अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग गर्दै स्थानीय तह
2: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग फिलिपिन्सको राजधानी मलिला स्थित संसद भवनमा गोली चल्यो लेबनानमा इजरायली आक्रमणमा 13 जनाको मृत्यु
1: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढाउन माग
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क

कार्यालयको संख्या 18 सीमित गर्ने सरकारको निर्णयको प्रसंग। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्य सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य चाहिँ मन्त्रालयको संख्या घटाएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग र वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्धक सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्धक मन्त्रालय गठन गरिएको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ। त्यस्तै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्य अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र कार्य सम्पादनलाई चुस्त बनाउन सरकार मन्त्रालयको संख्या घटाउने गिरे कार्य थालेको छ। विगतका सरकारले भागभण्डा मिलाउन बढ़ाएको मन्त्रालयको संख्या कारण चालू खर्च चुलिएपछि वर्तमान सरकारले संख्या घटाउने तयारी थालेको हो। हाल लुम्बिनीमा मुख्यमन्त्री कार्यालय सहित 12 मन्त्रालय रहेका छन्। प्रदेश प्रमुखका सचिव कृष्ण प्रसाद कार्तिका अनुसार मन्त्रालयको अन्तिम संख्या टुंगो लाग्न बाँकी रहे पनि हालको 12 घटाएर 5-7 कायम गर्ने विज्ञहरूको सुझाव रहेको बताउनुभयो। हिजो आयोजित प्रदेश विकास र समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले आगामी साउन 1 नै कार्यान्वयन हुने गरी मन्त्रालयको संख्या घटाउन लागि समेत बताउनु भएको छ। सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीति सहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा राष्ट्रपतिले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाउँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाइ छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुईमध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वत निष्क्रिय हुनेछ। अध्यादेश जारी भएपछि बसेको संघीय संसदको सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुनेछ उक्त खण्डमा उल्लेख गरिएको छ। अध्यादेश स्वत निष्क्रिय भएमा अध्यादेश मार्फत संशोधन गरिएका कानूनी व्यवस्थाहरू पुरानै अवस्थामा फर्कनेछन्। प्रतिनिधि सभामा सत्तारूढ राष्ट्रपतिको बलियो बहुमत रहेकाले अध्यादेश सहजै स्वीकृत हुनेछ तर राष्ट्रिय सभामा राष्ट्रपतिको उपस्थिति शून्य भएकोले त्यहीबाट अस्वीकार गर्ने रणनीतिमा विपक्षी दलहरू पुगेका हुन्। यसैबीच प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि थियो तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना पाएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। हिजो दिनभर जसो नै विरोध भयो। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग पनि राखे। अर्थमन्त्री डाक्टर स्वर्णिम वार्लेले प्रधानमन्त्रीको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गर्नुभएको थियो। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्लेले नै जवाफ दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका हुन्। सिंहदरबारमै रहनुभएका प्रधानमन्त्री संसद बैठक

0: सभामा किन उपस्थित हुन सक्नु भएन भन्ने सांसदहरूको माग र प्रश्न छ। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक तीन पटकसम्म अवरूद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। हिजो बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे मन्त्री परिषद बैठक राखि कार्यव्यस्तता देखाउनुभएका प्रधानमन्त्री संसदमा अनुपस्थिति हुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन नसकिने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको विपक्षी सांसदहरूले बताए। प्रधानमन्त्रीलाई संसदमा बोलाउने वा नबोलाउने भन्नेमा बुधबार हिजो बैठक सकियो। सभामुख दोल प्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमा बोलाउने विषयमा स्पष्ट जवाब दिन सक्नु भएन र रूलिङ पनि गर्नु भएन। सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेका बेला प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री सोरेन वाग्लेलाई जवाफका लागि सारिएको भन्दै विपक्षी दलहरूले आपत्ति समेत जनाए। संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई संघीय संसद सचिवालयले कसरी लिन्छ? हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीलाई सोधेका छौं।
1: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु भन्दाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्त्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि त्यो पनि गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नै जस्ता कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ। जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अघि पनि मन्त्रीलाई तोकिएको पनि विगतदेखि नै तोकिने गरिएको पनि छ। निकट कार्यक्रमको हकमा चाहिँ अब खासै अब यस्तो उदाहरणहरू हेर्न बाँकी नै छ। हामीले
2: सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनको निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको छ। निजामती सेवा ऐन 2049 तथा 61 दफा को खण्ड नलाई उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त योग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने पनि कानूनी व्यवस्था रहेको स्मरण गराएको छ। सीआईएमसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक रूपमा तटस्थ नतिजाप्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ। नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थ तीव्र हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकी कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा प्रदेश र स्थानीय तह बीच असमझदारी र यसको प्रभाव
4: वास्तवमा धेरै खर्चिलो तीन तह नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
2: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
2: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ। र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन विकसित बनाउन सकिन्छ।
7: नमस्कार, नमस्कार,
6: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराद नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईहरूले देशभरिका सामुदायिक रेडियो CIN खबर डटकम तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आजका खबरबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा डायलसिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। सातामा कम्तीमा दुई पटक डायलसिस नभई मृगोला फेल भएका बिरामीको ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबुल गरेको रकम भुक्तानी नदिएपछि डायलसिस सेन्टर र निजी अस्पतालले मृगोला बिरामीलाई डायलसिस सेवा दिन इन्कार गर्न थालेका छन्। त्यस्तै भित्री पृष्ठमा प्रधानमन्त्री खोज्दै संसदमा दिनभरि गल्पत्ती शीर्षकमा पनि खबर छ भने राष्ट्रपाको महाधिवेशन 7-9 असार शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आगामी 7-9 असारसम्म गर्ने निर्णय गरेको छ। हिजो बसेको केन्द्रीय समितिको बैठकले 7-9 असारसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनु भएको छ। बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो, जसलाई बैठकले अनुमोदन गरेको हो। महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण पनि गरिएको छ। केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रपा सचेतक प्रकाशन परियारले बताउनुभयो। त्यस्तै अन्तर्जातीय प्रेम सम्बन्धको न्यूमा दलित परिवारमाथि कुटपिट शीर्षकमा रौतहटको खबर प्रकाशित छ भने बालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा अर्को खबर छ। झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा हत्या दुर्पयोग अनुसन्धान आयोगले 3 बालवाला उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुखेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो। त्यस्तै देउवा पक्षको बागमती प्रदेश स्तरीय भेला एकताको वातावरण बिग्रिँदै गएको निष्कर्ष शीर्षकमा पनि प्रेम गौतमले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
0: अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा। बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता, सुशासन संघीय अर्थतन्त्र सुधार्ने गरी बजेट न्यायाधीश शीर्षकमा एके बन्जारेले भएको छ। अर्थमन्त्री सोनिङ वाग्लेले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। अर्को खबर छापिएको छ ऋणी लिलामीलाई व्यापारिक विश्वासघातको अर्थ लगाई सीईओ पाण्डे पक्राउ शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। क्षेत्राधिकार उल्लंघन भन्दै राष्ट्र बैंक, बैंक एसोसिएशन र बैंकका सीईओले गराए सीआईबीको ध्यानाकर्षण शीर्षकमा यो खबर लेखिएको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर छ रासायनिक मल आपूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अपनाउन आग्रह शीर्षकमा। बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकै गर्दा कृषि तथा पशुपन्जी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको उल्लेख गरेको हो। अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्व सतर्कता अप्नाउन समेत सबैमा अनुरोध गरेको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरूले पनि मल आपूर्ति सहज बनाउन सरकारको ध्यान आकर्षण गराए। अर्को खबर छापिएको छ, नागरिक दैनिकको भित्रीपन्नामा सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी शीर्षकमा भुवन शर्माले लेख्नु भएको हो। सुकुम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मुक्सा काजी महर्जनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पछ्याउने काम धमाधम भइरहेको छ। सर्वोच्चको आदेशपछि मध्य पहाड़ी राजमार्गको काम शुरू भएको बारेमा गोविन्द खेसीले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ भने धौलागिरीमा मानव स्पर्शको 7,000 जना भन्दा बढ़ीद्वारा आरोहण शीर्षकमा वासुदेव पौडेल र सन्तोष गौतमले म्याग्दीबाट लेख्नु भएको खबर छापिएको छ। डुंगामा डुंगा तारेर सुस्ता बचाइँदै शीर्षकमा बोमलाल गिरीले लेख्नु भएको खबर गोर्खापत्र दैनिकमा छ। मौलपरासीको सुस्ता गाउँपालिका 5 को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोपोपाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रोपोपाइन लगाए पनि पछिल्लो भागमा ढुंगाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसका लागि झण्डै 10,000 घनमिटर ढुंगा चाहिने आयोजकको अनुमान रहेको छ। नारायणको बगरमा बालुवा मात्र भएकाले ढुंगा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुबेदीले जानकारी दिनुभएको छ। अर्को खबर, सरकारको महत्वाकांक्षी ऊर्जा योजना जलाशयुक्त आयोजना बिनाको ऊर्जा रणनीतिक जोखिममा शीर्षकमा खुशराज कोइरालाले नागरिक दैनिकमै लेख्नु भएको छ भने संसदले खोजिरह्यो प्रधानमन्त्री भने तर्किरहे शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छ। उभ्रियो सगरमाथाका ढोका शिखर चुम्न लालायित आरोही शीर्षकमा शिवप्रसाद ढुङ्गानाले ओखलढुङ्गाबाट लेख्नु भएको छ। 11 पथप्रदर्शकको पहिलो चुम्बन शीर्षकमा पनि खबर छ। हिउँदको सेतो कफन भित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसी काँखा यही शिखरमा ठोकिन्छन्। बुधबार बिहान 10:25 डोरी टाँग्ने रोक फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुला गरिएको छ। आर्थिक कारोबार दैनिकमा आगामी बजेट कस्तो आउनु पर्ला शीर्षकमा विशेष सामग्रीहरू छ भने निर्माण क्षेत्रको मूल्य समायोजनमा सरकार मौन, व्यवसायी आन्दोलनमा शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। निर्माण व्यवसायीले बिहिबारदेखि ज्ञापन पत्र बुझाउने र धरना दिने कार्यक्रम पनि शुरू गर्ने उल्लेख गरिएको छ।
10: साझा खबरमा अब विदेशका खबर। पश्चिमी एसियामा जारी तनावका बीचमा हर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वलाई अस्ट्रेलियाले सहयोग गर्ने भएको छ। अस्ट्रेलियाले आगामी बजेटपछि निगरानीका लागि विमान सहयोग गर्ने जनाएको हो। अस्ट्रेलियाका रक्षा मन्त्रीले 40 भन्दा बढ़ी देशका मन्त्रीहरूसँग छलफल भएको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बैठकमा हर्मुज नाका मार्फत हुने ढुवानी स्वतन्त्रताका लागि समर्थकहरूको पुष्टि भएको समेत बताइएको छ। फिलिपिन्सको संसद भवनमा गोली चलेको छ। संसद भवनमा 12 राउण्ड भन्दा बढ़ी गोली चलेको बीबीसीमा उल्लेख छ। फिलिपिन्सका सिनेटर रोनाल्डो डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बीचमा गोली चलेको हो। डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालयद्वारा मानवताका विरूद्धमा अपराध भएको आरोप लगाइएको छ। र दक्षिण लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु हुनका साथै 14 जना घाइते भएका छन्। हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिक सहित 4 जनाको पनि मृत्यु भएको छ। गत मार्च 2 लेबनान विरूद्ध चलिरहेको इजरायली आक्रमणमा परि मृत्यु हुनेको संख्या 2,882 पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट प्रशिक्षक संघले प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा कार्यचरणी बढ़ाउन माग गर्दै नेपाल क्रिकेट संघ क्यानलाई पत्र बुझाएको छ। संघका अध्यक्ष जगत टमताले क्यान अध्यक्ष शत्रु बहादुर चन्द र सचिव पारस सरकारलाई समय अनुसार प्रशिक्षकहरूको योगदानको कदर गर्दै उचित सुविधा दिनुपर्ने मागसहितको पत्र बुझाउनु भएको हो। कोशी प्रदेशको खेलकुद बोर्डमा सदस्य सचिव र अन्य पदाधिकारी नियुक्त हुन नसक्दा 8 महिनादेखि खेल गतिविधि प्रभावित बनेको छ। कोशी प्रदेश सरकारले गत भदौदेखि सदस्य सचिव सहित समितिका सदस्य नियुक्त गर्न सकेको छैन। एमाले कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारमा भागबण्डा नमिल्दा पदाधिकारीको नियुक्ति नभएको हो। अमेरिका र स्कटल्याण्डको शीर्षमा रहने होड चलेको छ। क्रिकेट विश्वकप लीग दुईको नयाँ सर्कल 2024 शुरू भएको हो। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहिबार हुने अमेरिका र स्कटल्याण्ड बीचको खेलले प्रतियोगिताको 2 वर्षपछिको सम्भावित विजेताको चित्र देखाउनेछ। र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अलराउण्डर वरियतामा 3 स्थान उक्लन सफल हुनुभयो। आईसीसीले 1 साताको अन्तरमा दोस्रो पटक मेको सबै फर्म्याटको वरियता सार्वजनिक गरेको हो। नयाँ वरियता अनुसार दिपेन्द्र एक दिवसीय अलराउण्डरको 28 स्थानमा पुग्न सफल हुनुभएको छ। एक दिवसीय ब्याटिङ वरियतामा नेपालका आस्तिक शेखले 13 स्थान सुधार गर्नुभएको छ।
10: अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वयको आवश्यकता कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम्की घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G फोन लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो
12: स्काउट ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो भने
10: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
12: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ। यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
10: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकारबारे सांसद अनि विज्ञ संघको छलफलपछि निष्कर्ष निष्कर्ष
13: यहाँ हाम्रा उपलब्धिहरूलाई जनताको बिचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
14: तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
12: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
15: हाम्रा दुःख भएका सरकारी क्षतिपूर्ति र पानी पिउन
10: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
12: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
10: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: साझा खबरमा तीन तहका सरकारको समन्वयका कुरा। संविधान अनुसार नेपालमा 3 तहको सरकारको व्यवस्था छ, तर पछिल्लो समय तीनै तह बीच राम्रो समन्वय हुन सकिरहेको छैन। नयाँ सरकार समन्वय र अव्यवस्थित बसोबासीको व्यवस्थापनका बारेमा हामीले बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालसँग कुराकानी गरेका छौं।
4: केही सुकुम्बासी जैन पनि छन्, वास्तविक सुकुम्बासिनी छन्, तर सुकुम्बासीहरूको भने काठमाडौँ होइन नि त। सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्छ भने काठमाडौँ भन्दा बाहिर जहाँ जग्गा सस्तो छ तराईतिर गर्नुपर्छ। काठमाडौँको महँगो जग्गा के चाहियो सुकुम्बासीलाई? सत्रसँग गएर बस्यो हुँदैन, अनि कतिपय मान्छेलाई घरसँग हुँदै त्यस्तो सुकुम्बासी हुने, त्यसमा राजनीति गर्ने कुराहरू र विगतका सरकारहरूले यसलाई समाधान गर्न चाहेन अथवा सकेनन्। त्यसैले म यसमा धेरै टिका टिप्पणी गर्न चाहन्न। सरकारको आफ्नो आफ्नो काम गर्ने तौर तरिका हुन्छ। वर्तमान सरकारले राम्रै सोचेर कदम अगाडि चालेको होला, यद्यपि केही मानिसहरूलाई दुःख पनि भएको छ। म यति मात्रै यसमा भन्न चाहन्छु, वास्तवमै सुकुम्बासी पहिचान गरेर सरकारले सुकुम्बासीको व्यवस्थापन वर्तमान सरकारको आफ्नो कार्यशैली नीति अनुसार गर्नुपर्छ।
10: बजारको केही त्यस्तो समस्या चाहिँ के छैन सुकुम्बासी अथवा अव्यवस्थित बसोबासी?
4: अहिलेको त अव्यवस्थित बसोबास छ, त्यसमा दुई थरीको छ। एउटा परम्परागत रूपमा अर्काको जग्गामा बस्दै आएका दलितहरू जसको आफ्नो नम्बर जग्गा अहिलेसम्म साइज दिएको छैन त्यसलाई उनीहरूको नम्बर साथ दिनुपर्छ, र केही जग्गा जमिन कमाउँदै आएका तर तिनीको नाममा लाग्दै गर्नुभएका, त्यसमा दुई खाले अव्यवस्थित बसोबास भएको छ। हामीलाई सुकुम्बासी भन्दा पनि त्यसलाई व्यवस्थित गर्नुपर्ने अहिले यो समस्या छ, धेरै ठुलो समस्या छैन।
0: त्यसमा प्रदेश सरकार अथवा संघीय सरकारले सहयोग गर्नुपर्छ केही व्यवस्था?
4: त्यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ। वास्तवमा यो जो ठुकुम्बासी समस्या सभा आयोग गठन गर्थे यो नै गलत हो मेरो विचारमा। त्यहाँ माल पनि छ, भूमि सुधार पनि छ, स्थानीय तह पनि छ, जिल्ला प्रशासन कार्यालय पनि छ। हामी चारवटालाई यो कुरा तपाईँहरूले व्यवस्था गर्नु भनेर त्यही साधन स्रोत जुटाइदिएर अलिकति कर्मचारीको व्यवस्था पनि थोरै रकम पठाइदिएर हामीलाई नै त्यो अधिकार दियो भने हामी नै ठुकुम्बासी व्यवस्थापन गर्थ्यौँ नि। केन्द्रबाट त्यत्रो करोडौँ रुपियाँ खर्च गरेर वर्षको 25 करोड रुपियाँ किन खर्च गर्नु पर्यो? त्यो नीति नै गलत थियो वास्तवमा भन्नुहुन्छ। एकदम खारेज गर्नुपर्ने नीति गर्यो सरकारले। त्यो सुधार सिडिओ सरलाई अधिकार दिएर त्यसमा मागपत्र नाभी अनि स्थानीय तह तिनवटा यो चारवटा संस्थालाई जिम्मा दियो भने त सुकुम्बासी व्यवस्थापन त स्थानीय तहमा हुन्छ नि। यत्रो तामझाम केन्द्रमा आयोग बनाउनु पर्ने के कारण छ र भने यो त कार्यकर्ता भर्तीलाई गरेका काम होइन।
0: अनि प्रदेश सरकारबाट स्थानीय सरकारले केही अपेक्षा गरेको अथवा
4: सरकारको पहिलो कुरा प्रदेश सरकार नेपालको उसमा आवश्यक हो कि होइन भन्ने कुरा नै तपाईँको बहसको विषय हो। हेर्नुहोस् वास्तवमा अहिले धेरै खर्चिलो तिन त नेपालमा आवश्यक छैन र प्रदेश सरकार सङ्घले नै पैसा पठाइदिने उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
0: बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजवालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरिएपछि
10: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 वटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षीको अवरोध,
0: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, राष्ट्रपा महाधिवेशन आगामी असार 7 देखि,
10: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग कुर्दै स्थानीय तह,
0: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मनिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 मृत्यु,
10: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा विभिन्न 28 स्थानमा क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढाउन माग।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसद भवनको बाहिरपट्टि जम्मा हुने पत्रकार संचारकर्मी र त्यहाँ संसद भवनबाट बाहिर निस्कदै गरेका सांसदहरू पत्रकारहरूको विभिन्न प्रकारका प्रश्नको सामना गर्नुपर्छ भनेर तर्किन खोजेको पछिल्लो अवस्थालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ बाहिरपट्टि ढोका छ, ढोकाभन्दा बाहिरपट्टि थुप्रै क्यामेराहरू तेर्साइएको छ भने त्यहाँ ढोकामा नपुग्दै एकजना सांसद जस्ता देखिने व्यक्ति छन्। हातमा झोला फाइल जस्तो देखिन्छ र उनी चाहिँ त्यहाँ नजिकै रहेको झ्यालै तोडेर बाहिर हामफालेर कुद्न खोजेको जस्तो देखिन्छ र नजिकै रहेका मर्यादा पालक जस्ता देखिने व्यक्ति पनि छन्। तल चाहिँ यस्तो लेखिएको छ, सांसदज्यू निस्कने बाटो त्यता होइन, त्यता यता पो हो त।
10: हौस् प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिन प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

I'm going to go to the hospital.

कार्यक्रम संस्कृतिमा सुगन्धी राशिलाई तीन पदाधिकारी सहित 18 केन्द्रीय सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा हुने मदन आ

0: महसुम है।
1: सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस सल्लाहकार अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविक शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। त्यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुने भएको छ। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। पार्टी सभापति गगन कुमार थापाले कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 34 उपधारा 7 बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गर्नुभएको हो। पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरूङ र सदस्यमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा समाहित भएका सुदन किराती समूहले 3 पदाधिकारी र 18 केन्द्रीय सदस्य पाएको छ। पार्टी एकतापछि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने क्रममा किरातीलाई पार्टीको वरिष्ठ नेता बनाइएको छ। यस्तै प्रकाश विकल्प उपाध्यक्ष र पत्रकार टीकाराम राईलाई सचिवको जिम्मेवारी समेत दिइएको छ। यस्तै केन्द्रीय सदस्यहरूमा बी श्रेष्ठ भक्तपुरबाट, त्यस्तै गरी दिपेन्द्र बान्तोना, पुनर्जन राई, लालध्वज नेमाङ, हेमन्त राई, जनक गिरी, शालिक राई, डाक्टर संगम खैजु, कन्काइष्ट राई लगायत रहनु भएको छ।

आगामी आर्थिक वर्षको लागि सरकारले सदन मार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढ़ेको छ। नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयन कसरी हुने भन्नेमा फर्खर हेरको अवस्थामा रहेको यहाँको व्यवसायीहरूले बताएका छन्। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी नीति तथा कार्यक्रम उद्योगीका पक्षमा भएको आफूले पाएको बताउनु भएको छ। नीति तथा कार्यक्रम हरेक सरकारले राम्रो ल्याउने भए पनि कार्यान्वयनमा समस्या हुँदा निजी क्षेत्र प्रभावकारी बन्ने गरेको जनाउनु हुँदै उहाँले कार्यान्वयनको चरणमा कसरी जान्छ भन्ने हेर्न आवश्यक रहेको बताउनु भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनको पक्षमा जानेमा आशावादी हुँदै निजी क्षेत्रमा उत्साह थपिएको उहाँले बताउनु भएको छ। चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नीति तथा कार्यक्रम सकारात्मक देखिएको बताउनु भएको छ। अहिले सकारात्मक देखिए पनि बजेटले यी कार्यक्रमलाई कसरी समेट्छ भन्नेमा भर पर्ने समेत उहाँले बताउनु भएको छ। नीति तथा कार्यक्रम कार्यान्वयनका लागि योजना बनाएर सरकारले काम गर्न सके उत्साह थपिने उहाँले बताउनु भएको छ। विद्युत रिजर्भ राख्नेदेखि एकाद्वार प्रणालीसम्मको सरकारले निजी क्षेत्रलाई उत्साह थपेको उहाँले स्पष्ट समेत पार्नु भएको छ। यस्तै क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुडराज थपलियाले नीति तथा कार्यक्रमले निजी क्षेत्रले आशा गरे जति नभए पनि केही राहत हुने देखिएको समेत स्पष्ट पार्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको मिति तय गरेको छ। आगामी असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी गराउनु भएको छ। पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान भने तय गरेको हो। यसअघि पार्टीले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय समेत गरेको थियो। यही जेठ 3 गते परेको मदन आश्रित स्मृति दिवसको अवसर पारेर नेकपा एमाले चितवनले विविध कार्यक्रम गर्ने भएको छ। जिल्ला पार्टी कार्यालय भरतपुरमा बसेको जिल्ला पदाधिकारीको बैठकले सो निर्णय गरेको जिल्ला सचिव प्रकाश ढुङ्गानाले जानकारी गराउनु भएको छ। पार्टी जिल्ला अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा बसेको बैठकले स्मृति दिवस मनाउन जेठ 1 गतेदेखि 5 गतेसम्म नै कार्यक्रम तय गरेको बताउनु भएको छ। जस अनुसार जेठ 1 गते परेको युवा विद्यार्थी दिवसको अवसरमा भने पार्टीको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ र अनेरा सोभियु चितवनले सोही दिन विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने तथा जेठ 2 गते दुर्घटनास्थल कविलासको दासढुङ्गामा सरसफाई कार्यक्रम गर्ने, जेठ 3 गते जिल्ला पार्टी कार्यालय भरतपुरमा बिहान 7 बजे भेला भई दासढुङ्गा पुगी दिवंगत नेता मदन आश्रित प्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको सचिव ढुङ्गानाले बताउनु भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशनबाट चितवनका रामप्रसाद सुवेदी पुनः उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। पोखरामा सम्पन्न महाधिवेशन मार्फत उहाँ 7 पटक उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। सुवेदीले विगत 26 वर्षदेखि यातायात व्यवसायमा उहाँ सक्रिय हुनुहुन्छ। उहाँले चितवन टेम्पो तथा यातायात व्यवसायी संघबाट आफ्नो व्यावसायिक यात्रा शुरू गर्नुभएको हो। उहाँले लामो समयदेखि यातायात व्यवसायीहरूको हक हित संगठन सुदृढीकरण तथा यातायात व्यवस्थापनमा योगदान दिँदै आउनु भएको छ। यातायात क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप सुवेदी विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित समेत भइसक्नु भएको छ। उहाँले राजतन्त्र देखि गणतन्त्र कालसम्म विभिन्न निकायबाट सम्मान प्राप्त गरिसक्नु भएको छ। महासंघ एउटै पदमा 7 पटक निर्वाचित भएर सुवेदीले इतिहास समेत रच्नु भएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली भएको छ। कोशी र बागमती प्रदेशका केही तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साहिनो खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्ति बीच उच्च स्तरीय वार्ताको तयारी शुरू भएको छ। चिनिया राष्ट्रपति सी जिनपिङसँग हुने दुई दिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता एआई, मध्य पूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाको रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई भने चीनका उपराष्ट्रपति हान झोङले स्वागत गर्नुभएको हो। यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानको रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तिहरू पनि चीन पुगेको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसीबी 6 विकेटले विजयी भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आईपीएलको अङ्क तालिकामा आरसीबी 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा 9 अङ्कका साथ तालिकाको 8 स्थानमा पुगेको छ। आईपीएल क्रिकेटमा आज बेलुकी 9:15 धर्मशालामा पंजाब किङ्स र मुम्बई इण्डियन्सले खेल खेल्दैछ। बिहान 7:15 साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

मन्त्रालय 18 वटा मात्र, श्रम संस्कृतिमा सुदन किरातीलाई 3 पदाधिकारी सहित 18 केन्द्रीय सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा हुने, मदन आश्रित स्मृति दिवसमा एमाले चितवनले विविध कार्यक्रम गर्दै चितवनका रामप्रसाद सुवेदी यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 पटक उपाध्यक्ष निर्वाचित, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सिबिच आज शिखर वार्ता हुँदै र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा। यसका साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com/ एकैसाथ प्रसारण भइरहेको बिहान 7:15 साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साइरीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर विदा हुन्छु। नमस्कार।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 एएम
2: मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखा द्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारदिनु हुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौं जीवन बचाऊ रक्तदान गरौं मानवताको सेवा गरौं रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौं जीवन बचाऊ

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपीएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ
2: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
1: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
2: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक डेट
1: नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
2: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले

0: श्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
1: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
1: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
2: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस्, रक्तदान गरौ, जीवन बचाऊ। रक्तदान गरौ, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार, समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, खद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ।
3: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
5: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइट तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
6: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
7: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

आदरकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाचाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस् र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितनबाट, चितनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधुली एफएम 97.2 MHz दुधुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउँदैछौ। तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

समिति 2083 साल वैशाख महिनाको आज 31 गते तदनुसार स्टेसन 2026 मई 14 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 वर्ष लागा रोद्र नामक सम्वत्सर उत्तरायण वसन्त ऋतु आज बिहिबार रहेको छ ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ द्वादशी तिथि रहेको छ नक्षत्रमा रहेको छ रेवती नक्षत्र योगमा रहेको छ प्रीति योग करणमा रहेको छ तैतिला करण रहेको छ चन्द्रमा आज मीन राशिमा श्री सूर्यनारायण चाहिँ मेष राशिमा आनन्दाजी योगमा आज मित्र योग रहेको छ आज बिहान सूर्योदय 5:18 भयो भने सदा सूर्यास्त 6:44 हुनेछ र आजको दिनमान घडी 13:26 बेला रहनेछ आज धनिष्ठ पञ्चक रहेको छ आज प्रदोष व्रतको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराउनेछौ त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय आजको अशुभ समय आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ विशेष गरी हामीले कुनै पनि कार्य गर्दाखेरि हामीले शुभ बेलामा कार्यहरू शुरूआत गर्नुपर्ने हुन्छ व्यापार व्यवसाय गर्दै हुनुहुन्छ भने लाभ समयमा गर्नुपर्ने हुन्छ अन्न प्राशनहरू भातखुवाईहरू गर्न खोज्दै हुनुहुन्छ भने अमृत बेलामा गर्नुपर्ने हुन्छ विशेष गरी आजको शुभ समय रहेको थियो बिहानको 5:15:35 बिहानको 6:56:45 शुभ बेला रहेको थियो भने अहिले यतिखेर चाहिँ रोग बेला चलिरहेको छ यस्तै गरेर आजको काल बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 3:22:38 दिउँसोको 5:03:48 आज काल बेला रहेको छ यस्तै गरेर लाभ बेला रहेको छ विशेष गरी दिउँसो मध्याहको 12:17 दिउँसोको 1:41:27 लाभ बेला रहेको छ भने आजको शुभ बेला रहेको छ विशेष गरी आजको शुभ बेला रहेको छ साँझको 5:03:48 शुरू भएको शुभ बेला साँझको 6:44:59 चाहिँ शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउनेछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ आज सूर्य मेष राशिमा यस्तै गरेर चन्द्रमा मीन राशिमा मंगल मेष राशिमा बुध वृष राशिमा बृहस्पति मिथुन राशिमा शुक्र मिथुन राशिमा यस्तै गरेर शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मीन राशि आउँछ रेवतीको विशेष गरी दोस्रो चरण नाम आउँछ दोबाट दोल बहादुर दोलमाया अथवा दोलप्रसाद यस्तो नाम आउँछ अन्तनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी तारा राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन अवसरको खोजीमा केही दौडुब गर्नु पर्ला। फाइदाको लागि पछि लाग्दा सम्बन्ध बिग्रिन सक्छ। खर्च बढ्नुको साथै अर्थ अभाव महसुस हुनेछ। फाइदा उठाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। समस्या प्रति गम्भीर नभन्दा अवसर घुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। चुनौती पन्छाउँदै होसियारीका साथ काम लिनुपर्ने समय राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन चिताएको कामले राम्रो लाभ दिलाउँदैछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आय आर्जनको स्रोत बढ्न जानेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय रहेको छ। आमदानी बढ्दै जानेछन्। परिवारजनसँगका आवश्यकता पूरा हुँदै जानेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिन्छ। गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ। भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्ने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन विभिन्न अवसर प्राप्त हुनुको साथै कीर्तिमानी काम गर्ने समय रहेको छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। शुभ चिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बढाउने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्दै जानेछन्। भूमि बाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्ने योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकेला। समयमा काम पूरा नहुनाले अवसर घुम्न सक्छ। जिम्मेवारी भने बढ़िरहनेछन्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट नै धोका पाइने सम्भावना रहेको छ। व्यवसायिक काममा खर्च बढ्दै जाँदैछन् भने अरूको काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन पहिलेको समस्या दोहोरिन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग रहेको छ। मुख्य काममा बाधा हुने योग देखिएको छ। सानातिना घरेलु काममै अल्झनु पर्ला। मन खिन्न रहनेछ। सवारीमा विशेष गरी सावधानी अप्नाउनु होला। लेनदेनको हिसाबले अप्ठ्यारो पार्न सक्छ। पढाइ लेखाइमा पनि त्यति समय दिन नसकेला। अरूको भर पर्दा काममा बाधा पुग्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन शुक्र सुख दुःखमा साथ दिनेहरू प्रशस्त मात्रामा भेटिनेछन् भने परिवारजनसँगको साथले थप उत्साह जगाउँदैछ। प्रेम र मित्रको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुँदै जाँदैछन्। विभिन्न सहयोग उपहार प्राप्त हुँदै जाँदैछ। आय आर्जन पनि राम्रै हुनेछ। अतिथिको रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु होला। फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न निकै सकिन्छ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्दै जाँदैछन्। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक नै रहने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन समयलाई पछ्याउन नसक्दा दुःख पाइन्छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकेला। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने योग देखिया छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि विचार पुर्याएर अगाडि बढ्दा राशि वृश्चिकलाई यो आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विशेष गरी चिताएको काम बिग्रिनाले परिस्थिति अनुकूल रहनेछन्। पेसा व्यापार व्यवसायमा सोचेको लाभ उठाउन नउठ्न सक्ने योग रहेको छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। विश्वरूप वचन दिने बानीले दुःख पाइन्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। विशेष गरी आमा र साथीभाइहरूको माध्यमबाट केही काम भने बढाउन सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिश्रम परे पनि समय निकै फलदायीरहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। कृषिमा केही समस्या देखे पनि प्रशस्त धनार्जन गर्ने मौका मिल्नेछ। प्रतिस्पर्धाले फाइदा दिलाउन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिन्छ। अध्ययनमा धेरै समय दिन नसकेला। अरूको मुख ताक्ने बानीले आफ्नै काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समय देखा पर्न सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुने योग रहेको छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुँदै जानेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुँदै जानेछन्। व्यापारले फाइदा दिनेछ। तत्काल विशेष गरी धेरै गर्न नसके पनि पछिको लागि जग बसाउने समय राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

श्रोता मित्रहरु पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलको विषयमा जानकारी तपाईँले प्राप्त गरिसक्नु भएको छ। र अब भन्ने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र विशेष गरी आज गृह प्रवेश गर्ने दिन पनि रहेको छ। मैले तपाईँलाई हिजो पनि भनेको थिएँ, आज गृह प्रवेश यानि घर सर्ने दिन रहेको छ। असाध्यै राम्रो दिन रहेको छ आज, फेरि घर सर्नको लागि चाहिँ असाध्यै राम्रो दिन रहेको छ। गृह प्रवेशको लागि चाहिँ तपाईँले सायद भने अवश्य मेरो गर्नुहोला, आजको दिनमै सायद निकाल्नुहोला। किनकि अब आज सायद निकाल्नु भएन भने अब निकै पछि समय रहेको छ गृह प्रवेशलाई। यो वर्षको अन्तिम अन्तिमतिर मात्रै रहेको छ है, त्यसै कारणले गर्दाखेरि तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि रहेको छ। र फोन गर्दा साल महिना गते अनि समयको विषयमा पनि जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क पनि गर्नुहोला। आजको लागि गृह प्रवेश गर्ने दिन असाध्यै शुभ बेला भनेको रहेको थियो, बिहानको विशेष गरी 6 बजे रहेको थियो। अब 6 बजे त कटिसकेको छ, अब अहिले त 7:27:28 गइसक्यो है। त्यो भएर अबको लागि चाहिँ तपाईँको लागि दिउँसोको लागि तपाईँले हेरिदिनुहोस् भन्नुहुन्छ भने दिउँसो 1 बजेको लागि सायद राम्रो छ घर गृह प्रवेश गर्नको लागि। दिउँसो मध्याहको समय हुन्छ भन्नुहुन्छ भने विशेष गरी साँझको 6 बजे तपाईँले गृह प्रवेश गर्न सक्नुहुन्छ। राम्रो गृह प्रवेश त बिहानको समयमा असाध्यै राम्रो शुभ मानिन्छ। अब दिउँसोको लागि पनि त्यति नराम्रो मानिँदैन, साँझको लागि पनि नराम्रो मानिँदैन। तर अरू बेलामा सर्नुभन्दा, जस्तै काल बेलामा सर्नुभन्दा, रोग बेलामा सर्नुभन्दा, चर बेलामा सर्नुभन्दा, उद्योग बेलामा सर्नुभन्दा राम्रो भनेको चाहिँ शुभ बेलामा अथवा लाभ बेलामा सर्दा राम्रो हुनेछ। त्यो भएर दिउँसोको 1 बजे चाहिँ नि लाभ बेला रहेको छ, त्यो बेलामा सर्दाखेरि फाइदा हुने लाभ बेला हुन्छ। यस्तै गरेर तपाईँहरू चाहिँ साँझ पख सर्न चाहनुहुन्छ, साँझमा म सर्छु लक्ष्मी भित्र्याउँछु भन्नुहुन्छ भने चाहिँ साँझको समयमा भनेको चाहिँ तपाईँको ठिक्क 6 बजे तपाईँ चाहिँ गृह प्रवेश गर्दा शुभ बेला भने साँझको 6 बजे शुभ बेला रहेको छ आजको लागि चाहिँ गृह प्रवेश तपाईँले आज गर्नुहोला। विशेष गरी किनकि घर तपाईँले बनाइसक्नु भएको छ होइन, रङ रोगन गर्नु भएको छैन अथवा घर सम्पन्न पनि भएको छैन, अब अलिक पछि सर्छु भन्ने मनसाय छ तपाईँको भने चाहिँ अलग कुरा हुन् है। नभए चाहिँ गृह प्रवेशको लागि चाहिँ तपाईँको फेरि निकै समय निकै पछि समय रहेको छ। गृह प्रवेश चाहिँ निकै पछि रहेको छ, किनकि वैशाखको 31 गते यानि कि आजको दिनमा असाध्यै राम्रो छन् भने एकैचोटि फागुन महिनामाको फागुनको पनि 20 गते रहेको छ एकैचोटि अब गृह प्रवेशको लागि चाहिँ सायदै छैन, अरू बेलामा सायद नै छैन गृह प्रवेशको लागि चाहिँ। माघमा पनि छैन, फागुनमा 20 गते एउटा मात्रै रहेको छ है। त्यो भएर यो सालमा गृह प्रवेश 2 दिन मात्रै रहेको छ, तपाईँले विशेष ख्याल गर्नुहोला। अब घर बनाउन खोजिराख्नु भएको छ, जग पूजा गर्ने खोजिराख्नु भएको छ भने चाहिँ मङ्सिरको 5 गते 9 गते र 10 गते रहेको छ है, चाहिँ तपाईँको चाहिँ घर बनाउन सुरुवात गर्नको लागि चाहिँ है। अब घर बनिसकेको छ, अलिअलि प्लास्टरहरू चाहिँ गर्न बाँकी नै छन्, कहीँ कहीँ बाँकी छन्, बाहिर छुटपुट छन्, कम्पनहरू गर्न बाँकी छ, टायर मार्बलहरू चाहिँ लगाउन बाँकी छ भन्ने मनमा छ भने चाहिँ तपाईँले के गर्नुहोस् भन्दा गृह प्रवेश चाहिँ सायद चाहिँ आज निकाल्नुहोस्, अनि त्यसपछि सर्नको लागि चाहिँ तपाईँले अलिक पछि सर्दा हुन्छ। त्यस्तै गरी शुक्र अस्त बृहस्पति अस्त भएको बेलामा सर्नु हुँदैन, जेठ महिना मलमास यानि पुरुषोत्तम महिना छ यो बेलामा पनि सर्नु हुँदैन होइन। त्यही भएर तपाईँले चाहिँ आज साइत गरेर पछि सर्नु भने सक्नुहुनेछ। तपाईँको लागि चाहिँ विशेष गरी साइतहरू हेर्ने क्रममा साइतहरू पनि हेरिहालौँ। तपाईँको लागि चाहिँ अन्नप्राशन गर्न खोज्दै हुनुहुन्छ भने तपाईँको चाहिँ अब जेठको 4 गते 7 गते र चाहिँ 22 गते रहेको छ। अन्नप्राशनको लागि चाहिँ पुरुषोत्तम महिना मलमासले केही पनि फरक पर्दैन, अन्नप्राशन गर्नको लागि चाहिँ, श्राद्ध गर्नको लागि चाहिँ, नामाकरण गर्नको लागि चाहिँ, अष्टचिरञ्जीवको पूजा गर्नको लागि चाहिँ यसले केही पनि फरक पार्दैन होइन। यो मैले तपाईँलाई जानकारी भने गराएँ। विशेष गरी चाहिँ अब यसमा तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि रहेको छ। गृह प्रवेश पनि मैले भने, गृहारम्भ पनि भने मैले तपाईँको लागि चाहिँ। अब दोकान खोल्ने सोचमा हुनुहुन्छ, व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ तपाईँको चाहिँ आजको दिनमा दोकान खोल्नको लागि असाध्यै राम्रो छ। अब आज रहन्छ, आज तपाईँले भ्याउनु भएन भने चाहिँ असारको 10 गते 18 गते मात्रै राम्रो दिन्छ है। असार महिनामा 10 गते र 18 गते
दोकान खोल्नुको लागि अर्को साइट निक्लिन्छ विशेष गरी। अब विवाहको लागि चाहिँ मैले भनिसकेको छु आज 31 गते अन्तिम हो, त्यसपछि अब जेठमा हुने कुरै भएन, असारमा हुने, असारको चाहिँ 9 गते 13 गते 14 गते 15 गते 17 गते 18 गते 23 गते चाहिँ नि असारमा विवाहको लगन छ। यस्तै गरेर व्रतबन्धको तयारीमा हुनुहुन्छ, व्रतबन्ध गर्न खोजिराख्नु भएको छ, जुरेको छन् भने असारको 10 गते व्रतबन्ध गर्न मिल्छ। त्यसपछि माघ महिनामा 25 गते मात्रै छ, फागुन महिनामा 10 गते र 13 गते 26 गते रहेको छ, चैत महिनामा अलि निकै छ, चैत महिनामा 3 गते 4 गते 10 गते 25 गते र 28 गते पनि तपाईँको चाहिँ गृह चाहिँ व्रतबन्ध गर्नको लागि समय रहेको छ। यस्तै गरेर अब शुक्र अष्ट बृहस्पति अष्ट जस्तै जेठ महिनामा त मलमास परिहाल्यो, अब असार महिनाको 32 गते चाहिँ तपाईँको बृहस्पति अष्ट हुन्छन् है, 12 बजेर तपाईँको चाहिँ 55 मिनटमा दिउँसोको 12 बजेर 55 मिनटदेखि बृहस्पति अस्त हुन्छ। अनि साउन महिनाको 24 गते मात्रै चाहिँ तपाईँको चाहिँ उदाउँछन्, कति बजे उदाउँछन् भन्दा दिउँसोको 12 बजेर तपाईँको चाहिँ 24 मिनटमा फेरि चाहिँ उदय हुन्छन् बृहस्पति होइन। अब यो तपाईँको असारको 32 गतेदेखि साउनको 24 गतेसम्म पनि कुनै कामहरू गर्नु भएन, त्यो बेलामा बृहस्पति अस्त भएको बेलामा होइन। त्यसपछि एकैचोटि अस्त रहेको छ असोज महिनामा, असोज महिनाको 28 गते चाहिँ तपाईँको चाहिँ शुक्र अस्त छन्, फेरि असोज महिनाको 28 गते शुक्र अस्त छन् दिउँसोको 1 बजेर 40 मिनटदेखि, अनि खुल्ने छन् तपाईँको चाहिँ कार्तिक महिनाको 11 गते बुधबारको दिन चाहिँ तपाईँको विशेष गरी रातिको मध्याहको 12 बजेर 49 मिनटदेखि फेरि शुक्र अस्त चाहिँ उदय हुनेछन्। त्यो भएर यसमा पनि तपाईँले विशेष ख्याल गर्नुपर्छ, यो शुक्र अस्त चाहिँ अलिक थोरै छन्, अब यो बृहस्पति अस्त चाहिँ अलिक धेरै छन् के, त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नुहोला। बृहस्पति अस्त त लगभग तपाईँको चाहिँ नि रहेको छ 22-25 दिन रहेको छ, यसमा तपाईँले विशेष ख्याल गर्नुहुन्न, यो बेलामा कुनै पनि कार्यहरू गर्नु हुँदैन, गर्नलाई गर्नको लागि चाहिँ विशेष चाहिँ बन्देज रहेको छ, यो बेलामा नगर्नुहोला। यो अब अष्टको बेला पनि कति कुरा गर्न हुने कुराहरू छन्, कति कुराहरू चाहिँ गर्न नहुने कुराहरू पनि रहेको छ है, यसमा पनि तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। मैले तपाईँलाई बारम्बार भनिराखेको छु, कुनै पनि कार्यहरू गर्दाखेरि चाहिँ तपाईँले विशेष गरी दिन हेराएर मात्रै गर्नुहोला, दिन नहेराइकन गर्दाखेरि चाहिँ विशेष तपाईँको चाहिँ समस्या हुन्छ। यस वर्ष जेठ महिनामा अधिक मास यानि कि पुरुषोत्तम मास परेको छ, यस मासमा अन्य शुभ कार्यहरू वर्जित हुन्छन्, यसमा यस मासमा पुरुषोत्तम भगवान्को पूजन महात्म्य श्रवण यथाशक्ति गर्नुहुन्छ। यो महिनामा चाहिँ विशेष गरी हामीले पुरुषोत्तम भगवानको चाहिँ कथाहरू सुन्नको लागि पुरुषोत्तम भगवानको चाहिँ पाठ पारायण गर्न, पुरुषोत्तम भगवान भनेको विष्णुको के विशेष गरी होइन, भगवान श्री हरिको चाहिँ पूजाहरू गर्नुहुन्छ, महात्म्य पुरुषोत्तम महात्म्य पनि रहेको छ, महात्म्य श्रवण गर्न सकिन्छ, यथाशक्ति तपाईँको चाहिँ मालपुवाहरू दान गर्न सकिन्छ, मालपुवाहरू खुवाउने ब्राह्मणहरूलाई योगीहरूलाई आफ्ना भान्जा भान्जीहरूलाई ज्वाइँ चेलाहरूलाई मालपुवालाई खुवाउने दानको महिमा पनि रहेको छ, यसमा मालपुवाको दानको पनि महिमा रहेको छ। मालपुवा दान गर्दा पुरुषोत्तम भगवान विशेष गरी 33 नामले 33 मालपुवाको मालपुवा चाहिँ कासको थालीमा राखेर अनि अर्को थालीले छोप्ने, दुवै पहेँलो कपडाले छोप्ने, त्यसमाथि विशेष गरी काँसो कचौरामा घिउ कालो तिल र स्वर्ण प्रतिमा राखी भगवानका 33 नामले पूजन गरी दान गर्ने चाहिँ विशेष रहेको छ। ती नामहरू 33 नामहरू के हुन् भन्दाखेरि चाहिँ ओम विष्णवे नमः, यो पनि तपाईँले बुझ्नुपर्ने जरुरी छ होइन, कति कुराहरूले बुझिन्न पनि, ओम विष्णवे नमः, ओम जिष्णवे नमः, ओम महाविष्णवे नमः, ओम हराये नमः, ओम कृष्णाय नमः, ओम अधोच्छजाय नमः, ओम केशवाय नमः, ओम माधवाय नमः, ओम रमाय नमः, ओम अच्युताय नमः, ओम पुरुषोत्तमाय नमः, ओम गोविन्दाय नमः, ओम वामनाय नमः, ओम श्री साय नमः, ओम श्रीकण्ठाय नमः, ओम श्री विश्वसाक्षाय नमः, ओम नारायणाय नमः, ओम मधुरी पवने नमः, ओम अनिरुद्धाय नमः, ओम त्रिविक्रमाय नमः, ओम वासुदेवाय नमः, ओम जगद्यो नये नमः, ओम अनन्ताय नमः, ओम शेषाय नमः होइन, ओम विशेष गरी हामीले ओम शेषाय नमः यो 24 वटा भए है, जस्तै गरी ओम त्यसपछि हामी 25 को चाहिँ ओम
शङ्कर्षणाय नमः, ओम प्रद्युम्नाय नमः, ओम दैत्यारणाय नमः, ओम विश्वतोमुखाय नमः, ओम जगर जनार्दनाय नमः, ओम धरावसनाय नमः, ओम ब्रह्मणाय नमः, ओम भास्कराय नमः, ओम श्रीपतये नमः। विशेष गरी चाहिँ यी नामले देशकाल अनुसारको संकल्प गरी योग्य ब्राह्मणलाई दान गर्नु र विष्णु रूप ब्राह्मण देवताको निम्न मन्त्रले प्रार्थना गर्नु भनेर भनेको छ। विशेष गरी चाहिँ भोजन आदिले प्रसन्न तुल्याउनु, भोजन गराएर ब्राह्मणलाई प्रसन्न तुल्याउनु पर्छ हामीले, अनि ब्राह्मणलाई चाहिँ हामीले विशेष गरी प्रार्थना गर्नुपर्ने हुन्छ, ओम विष्णु रूपी सहस्रासु सर्व पाप प्रणाशन अपु पान्न प्रदानेन मम पापम विभवतु, नारायण जगत द्विज भास्कर प्रति रूपक दानेनानिन पुत्रश्च सम्पदश्च विवर्धय, यस्य हस्ते गता चक्रम गरुडो यस्य वाहन शङ्ख करते यस्य समी विष्णु प्रसिद्धतु। यो भनेर तपाईँको चाहिँ ब्राह्मणलाई दान गरिसकेपछि प्रार्थना गरेर दान दक्षिणाहरू गर्ने यथाशक्ति ब्राह्मणलाई तपाईँको चाहिँ भोजनद्वारा नै तृप्त पाउनु पर्ने हुन्छ। विशेष गरी चाहिँ तपाईँले बुझ्नु होला, ब्राह्मणलाई पैसा दिएर दक्षिणा दिएर ब्राह्मण तृप्त हुँदैनन् होइन। ब्राह्मणलाई रूपक दानेना लिन पुत्रश्च सम्पदश्च

विवर्धय यस्य हस्ते गता चक्रम गरुडो यस्य वाहन शङ्ख करते यस्य समय विष्णु प्रसिद्धतु। यो भनेर तपाईँको चाहिँ ब्राह्मणलाई दान गरिसकेपछि प्रार्थना गरेर दान दक्षिणाहरू गर्ने यथाशक्ति ब्राह्मणलाई तपाईँको चाहिँ भोजनद्वारा नै तृप्त पाउनु पर्ने हुन्छ। विशेष गरी चाहिँ तपाईँले बुझ्नु होला, ब्राह्मणलाई पैसा दिएर दक्षिणा दिएर ब्राह्मण तृप्त हुँदैनन् होइन। ब्राह्मणलाई भोजन चाहिन्छ, ब्राह्मण भोजन प्रिय भनिन्छ, ब्राह्मणलाई भोजन प्रिय हुन्छ, मिठो मिठो भोजन प्रिय हुन्छ, मिष्ठान्नहरू प्रिय हुन्छ ब्राह्मणलाई चाहिँ होइन। त्यही भएर ब्राह्मणलाई भोजनहरूद्वारा चाहिँ हामीले तृप्त गराउनु पर्ने हुन्छ यो पुरुषोत्तम महिमा चाहिँ महिनामा विशेष गरी चाहिँ होइन। अब पुरुषोत्तम महिमाको पाठ पारायण हुन्छ, पुरुषोत्तम महिमाको चाहिँ महात्म्यको किताबै हुन्छ, पुस्तक पाइन्छ पुरुषोत्तम चाहिँ महात्म्यको हो। त्यो पुस्तकद्वारा तपाईँले पूजाहरू पनि गर्न सकिन्छ। विशेष गरी चाहिँ मैले नाम पनि भनेको छु, तपाईँलाई त्यो नाम कहाँ होला त, त्यो के नाम भनेर पूजा गर्ने त भन्ने पनि मनमा लाग्न सक्छ। जस्तै गरी तपाईँले पुरुषोत्तम महिमामा चाहिँ महिनामा मल मासमा पूजा गर्नुहुन्छ, विष्णुको पूजा गर्नुहुन्छ होइन, अनि त्यो नाम चाहिँ कहाँ होला, त्यो बत्तीसको नाम चाहिँ कता पाइएला भन्नुहुन्छ भने सामान्य नर्मल तपाईँको चाहिँ पञ्चाङ्गमा पनि हुन्छ, अनि त्यसपछि सामान्य तपाईँको पुस्तकमा पनि हुन्छ, त्यही पुरुषोत्तम महात्म्यको पुस्तकमा पनि पूजा विधि हुन्छ हो। त्यहाँनिर पूजा विधिमा त्यो सबै किताबमा चाहिँ सङ्कल्पदेखि लिएर सबै कुराहरू पाउँछ। तपाईँले पुस्तक पसल, धार्मिक पुस्तक पसलहरू हुन्छ नि जुन पूजा सामग्रीहरू राख्नुहुन्छ बेच्नुहुन्छ हो, त्यस्तो ठाउँमा तपाईँले पाउनुहुन्छ यो पुस्तकहरू चाहिँ होइन। त्यो पुस्तक यो पुरुषोत्तम पुरुषोत्तम मासको किताब किन्दाखेरि चाहिँ एउटा गीताको किताब पनि लानुहोस् तपाईँले होइन, अब दुई चारवटा हनुमान चालिसा किताब पनि लानुहोस्, हनुमान चालिसा किताब धेरै महँगो पर्दैन, गीताको किताब धेरै महँगो पर्दैन होइन। जस्तै गरी भागवतको किताब लानुहोस् तपाईँले, पुस्तक लानुहोस् भागवतको, श्रीमद् भागवतको चाहिँ पुस्तक लानुहोस्। गीता प्रेसबाट किन्नुभयो भने धेरै सस्तो पर्छ गीता प्रेसको, बुझ्नुभयो, एउटा पुरै भागवतलाई 70-80 रुपियाँमा आउँछ पुरै भागवत। त्यसमा चाहिँ अर्थ चाहिँ हुँदैन, संस्कृतमा लेखेका श्लोक हुन्छन्, ती लगेर तपाईँले चाहिँ पुस्तकहरू लगेर मन्दिरमा स्थापना गराउनुहोस्, पूजा गर्नुहोस्। दिनको एउटा श्लोक भए पनि भागवत पाठ गर्नुहोस्, नभए एउटा एक अध्याय भए पनि भागवत पाठ गर्नुहोस्। हनुमान चालिसा सर तपाईँको दिनको दुईचोटि भए पनि अथवा सक्नुहुन्न भने एकपटक भए पनि बिहान चाहिँ हनुमान चालिसा पाठ गर्नुहोस्। गीताको एक अध्याय पाठ गर्नुहोस्, नभए एउटा श्लोक भए पनि पाठ गर्नुहोस् होइन। अनि चिन्ह राख्ने अनि आज एउटा श्लोक पाठ गर्ने, भोलि दोस्रो श्लोक, पछि तेस्रो श्लोक, यसरी विस्तार विस्तारै तपाईँले चाहिँ कोसिस गर्नुहोस्। तपाईँको पाठ अलिक तल्न थालेपछि, सर्व पढ्न थालिसकेपछि एक अध्याय पाठ गर्नुहोस् है, धेरै राम्रो हुन्छ यसमा तपाईँको चाहिँ। तपाईँले पाठ गर्नुभयो भने छोराहरूले सिक्छन्, छोराले पाठ गरे भने नातिले सिक्छन् होइन, नाति नातिनाहरूले पनि पाठ गर्नुहुन्छ, बुहारीले पनि पाठ गर्नुहुन्छ, जसले पनि भागवत पाठ गर्नुहुन्छ, जसले पनि गीता पाठ गर्नुहुन्छ। अनि एउटा वेदको किताब लिएर जानुहोस् है, वेदलाई चाहिँ 300-350-400 पर्ला, राम्रो खालको वेदलाई होइन, वेद लिएर जानु, शुक्ल यजुर्वेद भन्ने किताब पाउँछ। यो शुक्ल यजुर्वेद भन्ने पुस्तक लिएर तपाईँले चाहिँ थापना गर्नुहोस्। वेद चाहिँ तपाईँलाई गुरुद्वारा गुरु नभइकन पढ्न सक्नुहुन्न होला वेद चाहिँ होइन। तपाईँ घरमा चाहिँ गुरुहरू आएको बेलामा, सत्यनारायणको पूजा भएको बेलामा, रुद्री पूजा लागेको बेलामा चाहिँ गुरुलाई, ल गुरु एउटा एकवटा श्लोक भए पनि मलाई वेदको पढ्न सिकाइदिनुहोस् भन्नुहोस्। अनि एक हजारदेखि इखे प्रादेखि चाहिँ तपाईँले चाहिँ पढ्ने गर्नुहोस्, एउटा एउटा श्लोक पढ्दै जानुभयो बानी बस्छ तपाईँको पनि है। त्यसरी बस्नुभयो, त्यसरी पढ्नुभयो भने वेदका मन्त्र गुन्जिएको घरमा चाहिँ तपाईँको विशेष गरी भूत प्रेत पिसाजहरू आउँदैन, बाईहरूको चाहिँ त्यहाँ स्थापनाहरू हुँदैन, हटेर जान्छन्। घरमा गुरुहरू आएको बेलामा नारायण पूजा लागेको गुरुहरूलाई लाउनुहुन्छ गुरुहरूले, त्यो बेलामा तपाईँ जे पूजामा पनि एक अध्याय मात्रै भए पनि वेद पाठ गरिदिनुहोस् न गुरु भन्नुहोस् होइन, उच्च स्वरले प्रष्ट रूपमा वेद पाठ गरिदिनुहोस् न गुरु भन्नुहोस्, वेद पाठ गर्नुहुन्छ। घरमा जे पूजा लागे पनि एकचोटि भए पनि हनुमान चालिसा पाठ गर्नुहोस् न गुरु भन्नुहोस्, उहाँले पाठ गरिदिनुहुन्छ होइन। भागवतको एक अध्याय पाठ गरिदिनुहोस् है गुरुबा भन्नुहोस्, उहाँले भागवतको एक अध्याय पनि पाठ गरिदिनुहुन्छ, बुझ्नुभयो नि। त्यही भएर तपाईँले विशेष रूपमा ख्याल गर्नुपर्ने कुराहरू हुन्छ, यस्ता कुराहरूमा चाहिँ तपाईँले पनि भन्नुपर्ने हुन्छ, गुरुबाहरूले पनि गरिदिनुहुन्छ क्या। जस्तै नारायण पूजा लाउनुभयो भने वेद पाठ गर्ने, भागवत पाठ गर्ने काम गर्नुहुन्न गुरुबाहरूले, तपाईँले भन्नुभयो भने पाठ गरिदिनुहुन्छ होइन। अब नारायण पूजा लाउँदाखेरि चाहिँ तपाईँ गीता पाठ गर्नु पर्यो, नारायण पूजा लाउँदाखेरि विष्णु सहस्रनाम पाठ नगरिकन, विष्णु सहस्रनामले अर्चना नगरिकन, पूजा नगरिकन

कारण पूजा पनि पूर्ण हुँदैन हेर्नुहोस्। त्यही भएर विष्णु सहस्रनाम पनि पाठ गर्नुपर्ने हुन्छ होइन। त्यही भएर तपाईँले मजाले पूजा गर्नुहोस्, गुरुबालाई बेलैमा बोलाउनुहोस्, समय लिएर आउनुहोस् गुरुबा भन्नुहोस्, यसरी पाठ पारायण गर्नुभयो भने राम्रो हुन्छ। अब तपाईँको चाहिँ विशेष गरी के छ भन्दाखेरि सत्यनारायणको पूजा लगाएपछि जागरण पनि बस्नुपर्छ भन्ने चलन छ है, पहिलादेखिको चलन आएको। सत्यनारायणको कथामा महात्मा पनि जागरण बस्नु, रातभरि जागरण बस्नु पनि भनेको छ होइन। अब फेरि सत्यनारायणको पूजा चाहिँ वर्षमा चार पटक लगाउनु पनि भन्छ सक्नेले होइन, नसक्नेले वर्षमा एकफेर लगाउनु, त्यो पनि नसक्नेले तपाईँको चाहिँ विशेष गरी दुई वर्षमा एकफेर लगाउनुहोस्। सत्यनारायणको पूजा ऋण गरेर लाउनु पर्दैन, कुनै पनि पूजा पाठहरू ऋण गरेर लाउनु पर्दैन। जस्तै के गर्नुहोस् तपाईँले, सबैभन्दा राम्रो उपाय के छ भन्दाखेरि एउटा खुत्रुकै किनेर लिएर आउनुहोस्। तपाईँले राम्रो उपाय भनिदिन्छु म तपाईँलाई, हेर्नुहोस् है, पूजा लाउँदाखेरि तपाईँलाई ऋणै लाग्दैन, ओहो पैसा छैन कताबाट ल्याउने भन्ने पनि पर्दैन। एउटा खुत्रुकै लिएर आउनुहोस् है, त्यो खुत्रुकैमा चाहिँ तपाईँको चाहिँ महिनाको एउटा एउटा हजार रुपियाँ हाल्नुहोस्। त्यहाँ तलब आउँछ, तपाईँको जागिर खानुहुन्छ होला होइन। जस्तै गरी गाउँघरतिर खसी बगाई बेच्नुहुन्छ, कुखुरा बेच्नुहुन्छ भने त्यसको दशाम छ कि, जस्तै दस हजारमा खसी बेच्नुभयो भने एक हजार रुपियाँ छुट्याउनु त गाह्रो हुँदैन हामीलाई, हो कि होइन। जस्तै गरी एक हजारमा एउटा कुखुरा बेच्नुभयो भने एक सय रुपियाँ छुट्याउनु त गाह्रो हुँदैन हामीलाई, हो। त्यो एक सय रुपियाँ चाहिँ खुत्रुकैमा लगाएर हाल्नुहोस्। जस्तै गाउँघरमा मह बेच्नुभयो, तपाईँले एक हजारको मह बेच्नुभयो भने एक सय रुपियाँ छुट्याउनुहोस्, यो चाहिँ देवी देवताको नाममा है भनेर, यो पूजा लाउने भनेर तपाईँले छुट्याउनुहोस् त्यहाँनिर चाहिँ होइन। त्यसरी छुट्याउनु भयो राम्रो हुन्छ। जस्तै भैँसी बेच्नुभयो, एक लाखको भैँसी बेच्नुभयो भने तपाईँले दस हजार रुपियाँ छुट्याउनुहोस् होइन। दस हजार छुट्याउनु भयो भने भैँसी त अब हरेक महिनामा हरेक वर्ष बेच्ने कुरो भने आउँदैन हेर्नु होइन। अब कुखुरो बेचिन्छ, बाख्राहरू बेचिन्छ, खसीहरू बेचिन्छ, महहरू बेचिन्छ होइन। अब बेच्ने कुराहरू अन्नपातहरू पनि बेचिन्छ, ती बेचेका कुराहरूको दशांश भन्छ क्या, दशांश दान गर्नु भन्छ। जति कमाई हुन्छ आफ्नो, त्यो कमाई भएको दशांश चाहिँ दान गर भनेको छ शास्त्रले, हो। त्यही दशांश दान गर्नुभयो भने तपाईँले एक वर्षसम्म जोड्नुभयो, एक वर्षमा तपाईँले धेरै बेचबिखन गर्नु भएन, सक्नु भएन भने दुई वर्षसम्म तपाईँ त्यही खुद्रीमा पैसा राखिराख्नुहोस्, सुरक्षित राख्नुहोस्, त्यो खुद्रीलाई चाहिँ दरजमा राख्नुहोस् होइन। अनि त्यसपछि तपाईँले चाहिँ बेच्ने बित्तिकै पैसा हातमा पर्ने बित्तिकै टक्क लगाएर त्यहाँ छुट्याउनुहोस्। त्यसलाई छुट्याउनु भयो भने के हुन्छ, पछि त्यही खुद्रीको पैसाले पूजा लाउनुहोस्। तपाईँले पैसा कहीँ खोज्नु पर्यो त कहीँ खोज्नु परेन, हो कि होइन। नानु पूजा लाउनुहोस्, खुद्री पूजा लाउनुहोस्, छोराको व्रत हुँदा गर्न आँट्दै हुनुहुन्छ भने छोराको व्रत हुँदा त्यही पैसाले गर्नुहोस्, छोराको विवाहहरू गर्न खोज्दै हुनुहुन्छ भने छोराको विवाहहरू पनि त्यही पैसाले गर्नुहोस् होइन। विविध मङ्गल कार्यहरू नि, शुभ कार्यहरू त्यो पैसाले हामीले गर्न सकिन्छ, त्यस्तो कुराहरू हो हेर्नुहोस्। त्यही भएर तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ। यसरी गर्नुभयो भने सत्यनारायणको पूजा लाउन, रुद्री पूजा लाउन जे गरे पनि तपाईँलाई ऋण लाग्दैन, पैसा जुटाउनु पनि पर्दैन। दशाङ्क छुट्याउनुहोस्, तपाईँले दस हजारको जागिर खानुहुन्छ भने एक हजार रुपियाँ छुट्याउनुहोस् महिनाको होइन। बाह्र महिनामा त बाह्र हजार भयो कि भएन भन्नुहोस् त, बाह्र हजार रुपियाँ भयो। बाह्र हजारले एउटा सत्यनारायणको पूजा लाउँदा सकिहालिन्छ नि, खर्च धेरै हुँदैन नि, गाउँघरमा धेरै खर्च हुँदैन हेर्नुहोस् होइन। त्यही भएर तपाईँ सत्यनारायणको पूजाहरू लाउनुहोस्। अब बजारतिर बस्नुहुन्छ भने जागिर खानुहुन्छ, श्रीमानले पनि जागिर खाने, श्रीमान चाहिँ श्रीमतीले पनि जागिर खाने, आमदामी भइराखेको हुन्छ होइन। उहाँले चाहिँ छुट्याउनु भयो भने छ महिनामा एउटा पूजा लाउन सक्नुहुन्छ, अथवा तपाईँको चाहिँ वर्ष दिनमा एउटा पूजा लाउन नर्मल्ली सकिहाल्नुहुन्छ जागिर खाने मान्छेलाई। अब कृषि गर्ने कृषकहरूको लागि, पशुपालन गर्नेको लागि होइन, उहाँहरूले पनि यसरी छुट्याएर गर्नुभयो भने सजिलो हुन्छ तपाईँको लागि भनेर मैले तपाईँलाई आइडिया दिएको के, यसरी होइन त्यो गर्नुभयो भने राम्रो हुन्छ। हामी अहिले यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तुको बसाइमा छौँ। कार्यक्रम ज्योतिष वास्तु भनेको हरेक दिन बिहान ठिक सात बजीदेखि लगभग हामी तपाईँहरूसँग आठ बजीसम्म रहने गरेका छौँ। विशेष गरी चाहिँ मलमास भनेको चाहिँ पुरुषोत्तम महिना हो, यो पुरुषोत्तम महिनामा चाहिँ तपाईँले विशेष गरी चाहिँ पूजापाठहरू गर्नुपर्ने हुन्छ। पुरुषोत्तम भगवान्को पूजाहरू गर्नुहोस्, पुरुषोत्तम भगवान भनेको यानि कि भगवान विष्णुको पूजाहरू हो, पूजाहरू गर्नुहोस् तपाईँले चाहिँ। अनि पुरुषोत्तम चाहिँ महात्म्यको, पुरुषोत्तम महिमाको महात्म्यको किताब पाउँछ, पुस्तक पाउँछ, त्यो महात्म्य पढ्नुहोस्। आज एक अध्याय दुई अध्याय पढ्नुहोस्, भोलि एक अध्याय दुई अध्याय पढ्नुहोस्, यसरी पढ्दै पढ्दै सक्नुहोस्। अनि त्यसपछि तपाईँले चाहिँ अब पुरुषोत्तमको, पुरुषोत्तम भगवान्को लागि चाहिँ मालपुवाहरू दान गर्ने हुन्छन् होइन, त्यो मालपुवाहरू दान गर्नुहोस् तपाईँले ब्राह्मणलाई। तपाईँमा काँसको थाल भनेको छ, काँसको थाल छैन भने तपाईँले चाहिँ
सालको पातको टपरीमा पनि दान गर्न सकिन्छ, हुनेले दान गर्ने, नहुनेले मैले भने तपाईँलाई ऋण गरेर दान गर्नु पर्दैन, तपाईँले ऋण गरेर तपाईँ तीर्थ व्रत गर्न जानु पर्दैन, तपाईँहरूले कुरा बुझ्नुभयो नि, तपाईँको कर्तव्य तपाईँको धर्म भनेको घरलाई चलाउनु पर्ने हो गृहस्थीहरूले चाहिँ विशेष गरी ध्यान दिनुहोस् है, घरमा ऋण लागेको छ, छोराछोरीलाई लुगा फाटा छैनन्, घरमा खाने चामल छैन, तर घरको नजिकै सप्ताह आउनुभयो, मन्दिरमा पूजा भयो, मन्दिरमा त्यहाँ दान गर्नुपर्ने अवस्था आयो भने पनि दान गर्नु पर्दैन, किनकि पहिला सुरुमा घर तपाईँले चलाउनु पर्ने हुन्छ होइन, अब घर चलाउँदा चलाउँदै पैसा छन् भने लोभ गर्नु भएन, फेरि दान पनि गर्नु पर्यो, जस्तै यथाशक्ति दान गर्ने, दान गर्ने भनेको 1,00,000 रुपियाँ दान गरे पनि त्यही हो, 1,000 दान गरे पनि त्यही हो, 100 रुपियाँ दान गरे पनि त्यही हो, मनबाट दान गर्नु पर्यो क्या। अब आजभोलि त तपाईँको सिस्टम कस्तो छ भने मठ मन्दिरमा सप्ताह पुराण लाउने 1,00,000 रुपियाँ दान गर्यो भने चाहिँ तपाईँको हात्तीमाथि चढेर चाहिँ नगर परिक्रमा गराउने मन्दिरद्वारा होइन, हो त्यस्तो पनि गरिन्छ क्या, त्यो भएर त्यो काम गलत हो, हात्तीमाथि चढ्नको लागि शिलालेखमा नाम आफ्नो नाम राख्नको लागि दान गर्नु पर्दैन, तपाईँले दान गर्नको लागि 1 रुपियाँ भयो भने दान गर्नुहोस्, गोप्य दान गर्नुहोस्, कसैलाई नभन्नुहोस्, रसिद नकाट्नुहोस्, लगेर दान पात्रमा लगेर खसाल दिनुहोस्, त्यो पैसा दान पात्रमा लगेर खसाल दिनुहोस्, खसाल दिनु 1,000 भए पनि खसाल दिनुहोस्, 100 भए पनि खसाल दिनुहोस्, 1 रुपियाँ पैसा छन् तपाईँसँग मात्रै मसँग छैन पैसा भन्नुहुन्छ भने 1 रुपियाँ भए पनि मनबाट तपाईँले चाहिँ दान गर्नुहोस्, गरेर खुद्रुकीमा लगाएर हालिदिनुहोस्, तपाईँ दान पेटिकामा हुन्छ नि दान पैसा जम्मा गर्ने दान पेटिका बक्सा हो त्यो बक्सामा लगाएर हालिदिनुहोस्, मठ मन्दिर जानुहुन्छ भने तपाईँले चाहिँ मठ मन्दिरमा गएर पनि तपाईँले चाहिँ 1 रुपियाँ मात्रै खसाल दिनुहोस् पैसा छैन भने, त्यो गर्दाखेरि पनि तपाईँले उति नै पुण्य मिल्छ, उति नै फल मिल्छ जसले 1,00,000 रुपियाँ दान गरेको छ, देखावटी दान भन्दा मनबाट गरेको दान राम्रो हुन्छ, दान गर्दा एउटा हातले दान गरेको अर्को हातले थाहा नहोस् क्या दान गर्दाखेरि चाहिँ, हो त्यही भएर यसमा विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने मैले तपाईँलाई गराइराखेको छु। गृह प्रवेश गर्नको लागि आजको लागि असाध्य शुभ समय छ, शुभ बेला छ, आजको दिन मात्रै छ, त्यसरी फागुन महिनामा छ भनेर पनि मैले तपाईँलाई भनिराखेको छु। तपाईँले गृह प्रवेश गर्नुहोला होइन, गृह प्रवेश गरिसके विधि छ, विधान छ, गाईको बाछी छन् भने गाईको बाछी घरभित्र छिराउनु पर्छ गृह प्रवेश गर्ने दिन, कन्या 5 कन्या 3 कन्यालाई अथवा एउटा भए पनि कन्यालाई तपाईँ गृह प्रवेश गराउनु पर्ने हुन्छ होइन, शङ्ख घण्टद्वारा गृह प्रवेश गर्नुहोस् है, शङ्ख घण्टद्वारा गृह प्रवेश गर्नुहोस्, आजको दिनमा असाध्य शुभ मानिन्छ, विशेष गरी चाहिने गृह प्रवेश गरेपछि साँझ बत्ती बाल्ने गर्नुहोस्, बेलुका बेलुका बत्ती बाल्ने गर्नुहोस्, यदि आजदेखि बाल्न सुरुवात गर्नु भएको छैन भने बाल्न सुरुवात गर्नुहोस् साँझ बत्ती है, यसो गर्नु राम्रो हुन्छ। गाईको चाहिँ तपाईँको विशेष गरी चाहिँ दुध किनेर लिएर आउनुहोस्, गाईको दुधमा खिर पकाएर खानुहोस्, गाईको दुध उमाल्ने चलन पनि छ होइन, त्यो चलन शास्त्रमा चाहिँ छैन, आज भोलि चलेको चलन हो, गाईको दुध चाहिँ ग्यासमा राखेर अथवा आगोमा राखेर चाहिँ ठुलो आगो बनाएर चाहिँ गाईको दुध उमालेर पोख्ने चलन छ होइन, त्यो पोख्ने चलन हो, त्यो शास्त्र भन्दैन, गाईको दुध उमाल्नु, गाईको दुध पकाउनु होइन, गाईको दुध अमृत हो, खिर पकाएर भोजन गराउनु ब्राह्मणलाई, भान्जा भान्जीलाई, ज्वाइँ चेलालाई भोजन गराउनु, यथाशक्ति दान दक्षिणा गर्नु, यथाशक्ति भनेको जति सकिन्छ आफै त्यति दान गर्ने हो होइन, त्यो दान गराएर चेलीबेटीलाई खुसी पार्नु, चेलीबेटीको आँखाबाट आँसु कहिले नझार्नु, माता पिताको आँखाबाट आँसु कहिले नझार्नु, यही नै हो हाम्रो धर्म, गृहस्थीको धर्म भनेको यही नै हो, अरू धेरै धर्म छैन, त्यही भएर विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। मसँग तपाईँले प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी, भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्मको लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
1: साहिलो समय सूचक अहिले बिहानको 8 बज्यो मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखा द्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिनु हुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौं जीवन बचाऊ रक्तदान गरौं मानवताको सेवा गरौं रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौं जीवन बचाऊ
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: लौ किन नि के भयो सन्चो भएन
2: होइन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
4: नमस्ते कति टाइमले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक

0: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
1: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
9: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ओहो काकी, के को सुन्दर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
13: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
13: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
12: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
14: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
19: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
20: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको

0: प्राणस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
8: केही होइन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: 2026 नजिकिँदै छ। दर्शकहरू माझ उत्साह र जोश पनि बढ्दै छ र सबैको आँखा भविष्यका युवा सुपरस्टारहरूमा।
1: On the floor!

0: जब देशको कुरा आउँछ म हार्न सक्दिन, जब देशको कुरा आउँछ म हार्न सक्दिन, देशको लागि यो ज्यान दिन्छु तर निर्दोष मार्न सक्दिन।
1: म हुँ देशको नेपाल प्रहरी, हारिदिन सक्छु म आमाका लागि,
2: हारेर पनि सक्छु म

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
2: नेपाली कंग्रेसका सचेतक निष्कल राईले संसदप्रति सरकारलाई जवाबदेही बनाउन प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै सचेतक राईले नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयवस्तु प्रस्तुत र छलफल हुँदा प्रधानमन्त्री अनुपस्थित हुनु सदनको उपेक्षा भएको उल्लेख गर्नुभयो। संसद अवरोधका विषयमा प्रश्न पार्दै राईले प्रतिनिधि सभा नियमावलीको नियम 38 टेकेर प्रधानमन्त्रीले सदन छल्न नमिल्ने तर्क गर्नुभएको छ। वहाँले नेपालको संविधानको धारा 76 धारा 10 अनुसार प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा सदनप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था स्मरण गराउँदै भन्नुभयो, हामीले नियम मात्रै होइन सरकारको नियतमाथि प्रश्न उठाएका हौं। लोकतन्त्रमा कार्यपालिका सदनप्रति जवाफदेही हुनुपर्छ। राईले प्रतिपक्षले सदनलाई बन्धक बनाउन नचाहेको तर कार्यपालिकाले व्यवस्थापिका को मानमर्दन गर्ने कार्य स्वय नहुने बताउनुभयो। संसदमा देखिएका केही अमर्यादित दृश्यप्रति संकेत गर्दै उहाँले कंग्रेस संसदको गरिमा जोगाउन सधैँ गम्भीर रहेको दावी गर्नुभएको छ। वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले सुशासन र जनतालाई सेवा प्रवाह गर्ने सवालमा सरकार असफल देखिएको बताउनु भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि जनतामा कुनै उत्साह जगाउन नसकेको उहाँको आरोप छ। सचेतक राईले सरकारसँगको छलफलका आधारमा संसदलाई निकास दिने र जवाबदेहिताको माग नछाड्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान 11 बजे बस्नेछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि प्रतिपक्षीका सांसदहरूले सदन अवरूद्ध गरेका थिए। आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। तर पनि आजको बैठकमा समेत सहभागी हुने वा नहुने भन्ने कुनै निश्चित भएको छैन। बुधबार भने उहाँले आफू सदनमा उपस्थित नभएर अर्थमन्त्री मार्फत नै काम चलाउन खोज्नु भएको थियो, जुन प्रयासको प्रतिपक्षी दलहरूले विरोध गरेका थिए। सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ। त्यसै गरी राष्ट्रिय बैठक पनि 11:15 आजै बस्दैछ। आजको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष 83-84 लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने सम्भावित कार्यसूची छ। नीति तथा कार्यक्रममाथि पेश भएका

सम्भावित बाढ़ी र सड़क निर्माण कार्यका कारण काभ्रे प्लान चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिनकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार काभ्रे प्लान चोकको खुरकोट नेपाल थोक कटुङ्गे बेसी हुँदै सिन्धुलीसम्म चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी संचालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार 2083 वैशाख 21 गते साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म उक्त सड़क खण्डमा चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो। यस्तै उता हुम्लाको नामखा गाउँपालिका दुई च्यादुक क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमिकोट सड़क खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि च्यारसम्म सड़क खण्ड क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढ़ेकाले वैशाख 29 जेठ 2 गतेसम्म उक्त सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तिन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: राजनीतिक देशमा सत्तारू दुई मुख्य दल नेपाली कंग्रेस र नेकपा एमाले बीच दूरी बढ़न थालेको छ। सरकार संचालन, मन्त्रालयको कार्यविभाजन र आगामी बजेटको आकारका विषयमा कुरा नमिल्दा सत्तारू दल बीच चिसोपन बढ़ेको छ। प्रदेश सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको भएको अवस्थामा प्रमुख नियुक्ति, बजेट कार्यक्रम कार्यान्वयन, मन्त्रालय घटाउने विषयमा सत्ता साझेदार दलहरू बीचको टक्राव देखिएको हो। विशेष गरी रिक्त रहेको सभामुख पदको दावी र मन्त्रालय घटाउने सन्दर्भमा दलहरू बीच कुरा मिल्न सकेको छैन। प्रदेश सरकारको कार्य सम्पादनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाको असन्तुष्टि, मन्त्रीहरूको कार्य सम्पादन मूल्यांकन सन्तोषजनक हुन सकेको छैन। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यवाहीका एक उच्च कर्मचारीका अनुसार सत्तारूढ दलहरू बीच पर्याप्त संवाद हुन सकिरहेको छैन। दुवै दलहरू आफू अनुकूल मुद्दामा सक्रिय रहेको बताइएको छ। मन्त्रालय घटाउने सन्दर्भमा एमालेका मन्त्रीहरू छुट्टै बैठक बस्नु परेको अवस्था समेत आएको उनले बताएका छन्। सभामुख नियुक्तिको विषयमा पनि साझेदार दलहरू बीच सहमति बन्न सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गसित सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 वर्षभित्र 15,000

0: मेगावाट वा 10 वर्षभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउनेछ। तर ऊर्जा अर्थशास्त्री जल विद्युत विज्ञ तथा बजार विश्लेषकहरूका अनुसार अबको प्राथमिकता र रणनीति मुख्य रूपमा विद्युत उत्पादन विस्तारमा मात्रै केन्द्रित रहेकाले यसले नेपाललाई समृद्धिको बाटोमा नभए अझ गहिरो आर्थिक जोखिमतर्फ धकेल्न सक्ने जोखिम पनि रहेको छ। विज्ञहरूका अनुसार अहिले नेपालको मुख्य चुनौती विद्युत उत्पादन नभए उत्पादन भएको विद्युतलाई लाभदायक रूपमा उपभोग भण्डारण वा निर्यात गर्न सकिन्छ कि सकिँदैन भन्नेमा छ। नेपालको विद्युत क्षेत्रमा संरचनात्मक रूपमा माग र आपूर्ति बीच असन्तुलन देखिएको छ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक वा तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत आधारहीन भ्रामक भएको जनाएको छ। विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकहरूको बसाई अवधिमा कुनै पनि प्रतिबन्ध नलगाएको तथा नेपाल भारत बीच लामो समयदेखिको कायम खुल्ला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै पनि परिवर्तन नगरिएको उल्लेख गरेको छ। नुवाकोटको म्यागुङ गाउँपालिका 4 किमताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाइएको अवस्थामा बुधबार शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायक प्रेक्षक विक्रम लामाका अनुसार किमताङ बेसी निवासी 43 वर्षीय सोमनाथ तामाङ र उनका 36 वर्षीय भाइ सूर्यमान तामाङ मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार एक व्यक्तिले फोन मार्फत आफूले हत्या गरेको स्वीकार गर्दै घटनास्थलको जानकारी दिएका थिए। सोही सूचनाका आधारमा खोजी गर्दा दुवैजनाको शव किमताङ लामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेन सम्बन्धी विवादका कारण हत्या भएको आशंका प्रहरीको छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम स्तरको वर्षा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा हुन लागेको त्रिस्तरीय भेटलाई अहिले विश्वले निकै चासोका साथ हेरिरहेको छ। विश्वका दुई सबैभन्दा शक्तिशाली अर्थतन्त्र र सैन्य प्रभाव भएका राष्ट्रका नेता बीचको यो सम्वाद औपचारिक कूटनीतिक कार्यक्रम मात्रै नभई आगामी विश्व राजनीति व्यापार र सुरक्षा रणनीतिको दिशा तय गर्ने महत्वपूर्ण मोडका रूपमा बुझिएको छ। पछिल्ला वर्षहरूमा व्यापार युद्ध ताइवान तनाव कृत्रिम बुद्धिमत्ता सेमी कन्डक्टर प्रविधि र ईरान युद्धका कारण अमेरिका चीन सम्बन्ध लगातार जटिल बन्दै गएको अवस्थामा यो भेटले तनाव कम गर्ने आशा पनि जगाएको छ। उता दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु हुनका साथै अन्य 14 जना घाइते भएको खबर छ। र इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत गयो राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूले कोलकाता नाइट राइडर्सलाई 6 विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताले दिएको 193 रनको लक्ष्य बेंगलुरूले 19.1 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूको जीतमा विराट कोहलीले अभिजित रहँदै शानदार शतकीय पारी खेले। उनले 60 बलमा 105 रन बनाए। कोलकाताका लागि कार्तिक त्यागीले सर्वाधिक 3 विकेट लिए भने सुनील नारायणले 1 विकेट हात पारे। टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 192 रन बनाएको थियो। कोलकाताका लागि अंग क्रिस रघुवंशीले सर्वाधिक 71 रनको अर्धशतकीय पारी खेलेका थिए। बेंगलुरूका भुवनेश्वर कुमार जोस हेजलवुड र रसिक सलामले समान 1-1 विकेट लिए। यो जीतसँगै बेंगलुरू 12 खेलबाट 8मा जित र 4मा हार सहित 16 अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा छ। समान 16 अंक भए पनि गुजरात टाइटन्स नेट रन रेटको आधारमा दोस्रो स्थानमा सरेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
1: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस्, रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल डेट 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, खद्रौली बजार। रक्तदान गरौं, जीवन बचाऊ।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
3: खरो विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चलचाउ डिसो फाइबर नेट।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेबारे नेपाली जोडिनु भएको छ। नेपालीहरूले स्वागत गर्न चाहन्छु। नमस्कार। प्रधानमन्त्रीको कार्यदक्षताकी संसदप्रति व्यवस्था
5: संसदप्रति पनि वास्ता हो, जिम्मेवारीको बोध पनि हो र यो देशको बालबोध सम्हाल्दै गर्दाखेरि आफूले गर्नुपर्ने काम प्रधानमन्त्रीले गर्नुपर्ने र प्रधानमन्त्रीबाटै मात्रै हुने काममा आफै सम्झाउनुहुने हो र उहाँले लाउने हराउने उहाँको क्याबिनेटबाट गर्ने भनेर कानूनले व्यवस्था गरेको कुरामा क्याबिनेटका अन्य चाहिँ मन्त्रीहरूले उहाँको काम कार्यलाई सहयोग गर्नुहुन्छ।
4: अनि तर प्रधानमन्त्रीको कारणले गर्दाखेरि त रोकियो नि त मुद्दा कार्यक्रम अन्न बोल्नु त संसद होइन।
5: प्रधानमन्त्रीका कारणले गर्दा रोकियो कि चाहिँ कानूनको बाजी उडाएका कारणले चाहिँ प्रतिपक्षी दलहरूको कारणले रोक्यो त्यो चाहिँ तपाईँहरूले बुझ्नुपर्छ। किनभने प्रतिनिधि सभा नियमावलीको नियम 38 प्रधानमन्त्री वा प्रधानमन्त्रीले टोकेको व्यक्तिले जवाब दिने वा उपस्थित हुने भन्ने त त्यो प्रतिनिधि सभा नियमावली भनेको 79 हो। त्यो भनेको अहिले जसले संसद अवरुद्ध गर्नु हिजो उहाँहरूले तयार गरेको नयाँ प्रतिनिधि सभा नियमावलीमा संशोधनका लागि माग भएको दिन हिजोसम्म थियो। उहाँले त्यो नियमावली संशोधन पनि माग गर्नुहुन्न किनभने उहाँले लेखेको कुरा नीति तथा कार्यक्रमको सन्दर्भमा प्रधानमन्त्री उपस्थित नभएमा निजको अनुपस्थितमा निजले तोकेको मन्त्रीले जवाब दिन सक्नेछ भन्ने कुरा स्वीकार गर्नुहुन्छ एकातर्फ। अर्कातर्फ उहाँ के गर्नुहुन्छ संसदमा चाहिँ को काम कारवाहीलाई रोक्नुहुन्छ। यस्तो कार्य के हो भन्दाखेरि दुवै चरित्र हो। यसले हाम्रो प्रतिनिधि सभा नियमावलीको धजी उडेको छ। हेर्नुहोस्, प्रतिनिधि सभा नियमावलीमा भन्दा व्यवस्थाहरू छन्। त्यसको प्रतिनिधि सभा नियमावलीको नियम 21 को नले भन्छ बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसाले दुरुपयोग गर्नु हुँदैन भन्ने छ। बोल्ने अधिकार अन्य संसदहरूको र संसद चल्ने अधिकार आज यो देशको भविष्यका लागि हो। उहाँले
4: के काममा व्यस्त हुनुहुन्थ्यो होइन क्यालेन्डरको मान्छे के भयो संसद पनि छ यत्रो चाहिँ विरोध भइसके पछाडि चाहिँ प्रधानमन्त्रीले आएर त भ्रषण गर्दा पनि चुटिरहन्थ्यो होइन। देश अलिकति ठुलो अलिक पनि भएको थियो कि प्रधानमन्त्रीले विदेश भ्रमणमा हुनुहुन्थ्यो कि भन्ने कुरा त स्वाभाविक हो नि त होइन।
5: यसो छ, प्रधानमन्त्री हुने नै सिंहदरबारमा हो, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हो। यहाँभन्दा अगाडिका मन्त्री प्रधानमन्त्रीहरू चाहिँ सबै बालबच्चाबाट चलाउनुहुन्थ्यो। अहिले त प्रधानमन्त्री समयमा आएर दिनभरि अति समय उहाँले त्यहाँ काम गर्नुहुन्छ। प्रश्न के हो भने प्रधानमन्त्री आउनुहुन्न भन्ने होइन, प्रधानमन्त्री आउनुहुन्छ र संसदप्रति उत्तर उत्तरदायी पनि हुनुहुन्छ। नीति तथा कार्यक्रम पेशवटा प्रधानमन्त्री उपस्थित हुनुहुन्थ्यो। नीति तथा कार्यक्रमको धन्यवाद प्रस्तावमा प्रधानमन्त्रीले नै चाहिँ टेबल गर्नुपर्छ भन्ने त उहाँ नै उपस्थित हुनुहुन्थ्यो। तर छलफलको समयक्रमका लागि चाहिँ प्रधानमन्त्रीको अनुपस्थितमा अन्य सम्बन्धलाई टोक्न सक्ने भन्ने व्यवस्था भइसकेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले टोकेर पठाएको व्यक्तिमा छलफल प्रारम्भ गर्दा के विघ्न थियो, किनभने हिजो मात्रै संसद चल्ने होइन, आज पनि संसद चल्ने हो, भोलि पनि संसद चल्ने हो। प्रधानमन्त्रीजी आउनुहुन्छ होला नि त, प्रधानमन्त्रीजीले संसदलाई समय दिनुहुन्छ होला, तर अहिले प्रधानमन्त्रीले समय भोलि दिनुहुन्छ कि दिनुहुन्न भन्ने कुरा उहाँलाई थाहा नभइकन प्रधानमन्त्री अहिले नै चाहियो, एक मिनट नै चाहियो भन्नु भनेको मूर्खता भए के हुन्छ ल भन्नुहोस् त।
4: प्रधानमन्त्रीको क्रियाकलापले यहाँलाई पनि दुःख छ, यहाँलाई पनि जवाब दिनका निम्ति सङ्कटै छ, सङ्कटै छ। अस्ति जुत्ता कार्यक्रम चाहिँ अहिले राष्ट्रपतिले भाषण गरिरहनु भएको थियो, सरकारकै जुत्ता कार्यक्रमलाई सुन्न छोडेर फुत्त निस्केर 45 मिनटपछि 45 मिनट हराउने फेरि आउने के गरेका थियो प्रधानमन्त्रीहरूले?
5: तपाईँको प्रश्न फेरि आउनु हो नि
4: फेरि कसरी आफ्नो पछि स्टाटसै गाइड हो, यस्तो पनि हुन्छ भने खर्च काम
5: त्यही त तपाईँले म बताउँछु। प्रधानमन्त्री निस्कनु हो, फेरि उहाँको आगमन भयो, कार्यक्रम आउनुपर्छ भन्ने उहाँले त्यो चाहिँ व्यवस्था कानुनले देखेको कुराका कारण उहाँ उपस्थित हुनु हो। किन त्यही नियम 38 के भन्छ भन्दाखेरि नियम 38 नै 38 नीति तथा कार्यक्रम पेश गर्ने अधिकारको सन्दर्भमा प्रधानमन्त्रीले गर्नुपर्छ भन्ने छ। प्रधानमन्त्री आउनु नीति तथा कार्यक्रम को सकिसके पछाडि त्यसको धन्यवाद प्रस्ताव पेश गर्नका लागि प्रधानमन्त्रीको उपस्थित अनिवार्य हुन्छ, उहाँ उपस्थित हुनुभयो। अब नीति तथा कार्यक्रममा घनीभूत रूपमा छलफल गर्नका लागि प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको व्यक्ति भनेका छ, अनि प्रतिनिधि सभा सांसदलाई उहाँले चाहिँ त्यो व्यक्ति अर्थमन्त्रीले चाहिँ त्यसको जवाब दिनुहुन्छ भनेर तोकेर पठाउनु हो। अब प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावलीको कुन चाहिँ उल्लङ्घन गर्नु, कुन दफा उल्लङ्घन गर्नु, कुन नियम उल्लङ्घन गर्नु शुद्ध प्रमुख प्रतिपक्षी दलहरू यसमा मौन रहनुहुन्छ। धन्यवाद के गर्नुहुन्छ भन्दाखेरि सभा प्रतिनिधि सभाको जुन लक्ष्य छ नि यो देशको भाग्य भविष्य परिवर्तन गर्नका लागि नीति तथा कार्यक्रममा घनीभूत छलफल गर्ने यस्तो विषयलाई उहाँहरू अवरोध गर्नुहुन्छ। यो कार्य भनेको प्रतिनिधि सभा नियमावलीको नियम 219 एकको विपरीत हो।
4: हेर्नुहोस् संसदीय परम्परा पनि त भत्काउनु भएन नि त, जुठोमा बस्नु भएन
5: नि त। पहिला म बताउँछु अनि म परम्परामा आउँछु। 219 एकको कले सभाको लक्ष्य प्राप्त गर्न तथा सो उद्देश्यका लागि यस नियमावलीको पुनः पालना गर्ने भनेर सभाको लक्ष्य के थियो? नीति तथा कार्यक्रममा छलफल मन्थन गरेर अमृत निकाल्नु थियो। त्यो अमृत निकाल्ने क्रम उहाँहरूले दिनुपर्ने के थियो भन्दाखेरि नीति कार्यक्रममा यो चिज पुगेन, यो संशोधन गरौँ, यो थप गरौँ, यो अलग गरौँ, यो गर्दा यो देशको भविष्य परिवर्तन हुन्छ भन्ने कुरामा उहाँहरूले अवगत गर्नुभयो। अब तपाईँले जहाँसम्म परम्परा हुनुहुन्छ, सबै परम्पराहरूलाई चाहिँ निरन्तरता दिनुभयो भने यो जेएनजी विद्रोहकैका लागि जेएनजी विद्रोह प्रस्ताव बिटिएको सरकारकैका लागि अनि अब यो देशको भाग्य भविष्य परिवर्तन गर्नका लागि संसदमा बसेर यो देशको नीति कस्तो हुनुपर्छ, नियम कस्तो हुनुपर्छ, विधि कस्तो हुनुपर्छ, विधान कस्तो हुनुपर्छ, खुल्ला छलफल र व्यवस्था यो देशको भविष्य परिवर्तन गरौँ भन्ने छलफल केका लागि? त्यसो भएकाले अब व्यक्तिको अनुहार हेर्ने होइन, व्यक्ति त प्रधानमन्त्री हुनुहुन्छ, उहाँ संसदमा आउनुहुन्छ, किनभने उहाँ निर्वाचित भएकै 5 वर्षसम्मका लागि प्रतिनिधि सभामा म जवाब दिनुहुनुपर्छ भन्नका लागि
4: प्रधानमन्त्री बालेन्द्र शाह बैठक छोडेर निस्कनुभयो, राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति पनि दिनु भएन। राष्ट्रपति रेडिता कार्यक्रम वाचन गरिएको बेला प्रधानमन्त्री शाह बैठकबाट किन हेर्ने भन्ने विषयमा अहिलेसम्म पनि खासै त्यति राम्रो प्रष्ट रूपमा जानकारी आएन। होइन, छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरूको अब जवाब दिन चाहिँ आउनु हुँदैन भन्ने कुरा अर्को प्रश्न छ। यो त आउनुपर्ने बाध्यात्मक व्यवस्था छ नि त गुरुजी, होइन?
6: सिङ्गो क्याबिनेट भनेको एउटा
5: मन्त्री मात्रै होइन, खास प्रधानमन्त्री प्रणाली भनेको के हो भने प्रधानमन्त्रीले एकैले सबै मन्त्रालय भन्न सक्दैन, सबै कुरा भन्न सक्दैन, भन्नका लागि प्रधानमन्त्रीलाई सहयोग गर्नका लागि तयार गरिएका मन्त्रीहरू हुन्। त्यसो भए प्रधानमन्त्री र प्रणाली भने के हुन्, प्रधानमन्त्रीको हैसियतमा के के काम आफै गर्नुपर्छ, के के काम प्रधानमन्त्रीले तोकेका व्यक्तिले गर्छ भन्ने कुरा कानूनमा स्पष्ट हुन्छ। त्यही कानूनमा स्पष्ट गर्नका लागि 1980 सालमा नेपाली कांग्रेस, नेकपा, एमाले, नेकपा, माओवादी लगायतका पार्टीहरू मिलेर बनाएको प्रतिनिधि सभा नियमावली संसदमा आज पनि विचाराधीन छ। यो संसदको यो नियमावली अर्को अहिले 83 नियमावली बनाउँदाखेरि पनि यसमा संशोधनको प्रस्ताव कुनै पनि दलले हाल्नु भएको छैन। अनि लेख्या एउटा कुरा हुनुपर्छ अर्को भन्ने हो भने त्यो चाहिँ विधिको शासन हुँदैन। आजसम्म यो देश बिग्रिया लेख्या एउटा गर्ने अर्काले आज पनि के त लेखौँ त संशोधनको प्रस्ताव नीति तथा कार्यक्रममा प्रधानमन्त्री अनिवार्य छ भनेर अनि प्रधानमन्त्री उपस्थित हुनु भएन भने हामी सत्ता पक्षका सांसदहरू पनि के भन्नु भनौला भन्दा प्रधानमन्त्रीज्यू तपाईँलाई कम्पलसरी भनेको छ भनौला, तर लेख्ने व्यवस्था चाहिँ ऐच्छिकमा राखिदिने अनि विषय चाहिँ कम्पलसरी भन्यो भने यो विधिको शासन हुन्छ, यो उल्लङ्घन हुन्छ। अनि संसद किन अवरोध गरे, अनि संसद अवरोध गर्ने अधिकार उहाँहरूलाई कुन कानूनले दियो कि त देखाउनु पर्यो प्रधानमन्त्री उपस्थित कम्पलसरी छ भनेर
6: संसद
5: समक्ष माथि लाग्नुपर्छ। यसो संसदको झल्को अर्को झल्को होइन, अहिले सत्ता पक्षका सांसदहरू हामी बडा जिम्मेवार पनि छौँ, हामीले विधि बुझिया पनि छ, नियम बुझिया पनि छ, सुन्नुहोस् इन्डिभिजुअल कुनै व्यक्तिको कुरामा व्यक्तिसँग कुरा गर्नु होला, तर समग्र सत्ता पक्षको सांसदहरूलाई यो कानून के हो, विधि के हो, नियम के हो, यो कुरामा ज्ञान छ। मैले अहिलेसम्म उठाएको प्रश्न जम्मा कति हो भने लेखेको छ त्यो एक इन्ची बाहिर कानूनमा केही लेखेर भइदिनु पर्यो, होइन भने कम
6: श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुन्छ।

0: attivo con il caro basta finestra vicinati guardando il jardin come il smart like come il smart like
1: नेपाल बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसँग 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आसार मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निगमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अधिकार नेपाल बैंक लिमिटेड नेपालको पहिलो

साथ ही 0% तुरन्तै इएमआई नभिर्ता भए पुग्छ। सर्फहरू लागू हुनेछन्।

0: Szerma, Szigika, Divi, Erkona, Tajcik, Kokari, Pama, Kosszak, Gáspár, Kata, Pekka, Upama, Agro Washing Machine, Szakkezi, Ariel, Agro Washing Machine, Vakkezi, Ariel, Szemi, Automatic Washing Machine, Vakkezi, Ariel, Microwave Oven, Kukinki, Vakkezi, Vakkezi, Solution, Nagyika, Pajtunca, Szigi, Alex, Iamai, Mátok, Szegyen, Karibda, Kasaninka.
1: Yeah. मलाई ठिक हो भन्नुभयो कुरो शिक्षा उहाँको ठिक छ तर हामी भन्दा मैले भन्ने हामी तपाईँको लोकतन्त्रमा अलिक अर्को पार्टी हामी जिम्मेवार तपाईँको प्रतिपक्षको रूपमा हामी उभिएका छौँ. हामी भन्ने कुरो के भन्दाखेरि सदनप्रति तपाईँको कार्यपालिकाको तपाईँको अकाउन्टेबल उत्तर दायित्व हामी खोजिसकेको हो, दायित्व खोजिसकेको उपेक्षा गरिदिनु भएन भन्ने कुरा हो. यो सधैँ हजुरको के छ कि के के हो भन्दाखेरि हामी यहाँ प्रश्न तपाईँको नियमको तन्त्र मात्रै पनि होइन, यहाँ नियमतिर पनि प्रश्न उठेको छ एउटा आएको छ. त्यसले गर्दाखेरि हामीले संसदीय अभ्यासलाई हामीले आचरण र त्यसलाई तपाईँको परिश्रम गर्दा लाने विषय पनि होला नि त होइन. आफ्नै सत्ता कसैको साथीहरू तपाईँको अहिले फिर सुन्नु भने पनि हामीले त्यो आफ्नो स्मरण गरौँ यस भएको बैठक धेरै उहाँले खोज्नुभएको होइन. हामी तपाईँको पट्टि बाटेर गएर सदनमा तपाईँको अनुभव गरेको छैनौँ. उहाँले पनि यसरी नै गर्नुभयो र उहाँले हामी त्यही गर्नुपर्छ भन्ने पनि होइन. तर हामी के खोजिरहेको छौँ भन्दाखेरि सरकार सदनप्रति अकाउन्टेबल हुनुपर्छ, सरकार तपाईँको सदनप्रति जवाबदेही हुनुपर्छ. हामी के खोजिरहेको
2: चिन्ता पनि छ. अब
1: गर्नुहोस् सरकारले स्थानीय तत्वको गर्नुहोस् सरकारले सुशासनका क्षेत्रमा गर्न खोजेका कामहरू होइन सरकारले जनतालाई दिने डेलिभरीका कुराहरू बेरोजगारीका विषयहरू कालो बजार अन्त्यका कुराहरूमा चाहिँ सरकार कुन ढङ्गले अगाडि बढिरहेको छ
2: सुशासनको सरकारको आजसम्मको गतिविधिहरूले गर्दाखेरि जुन प्रत्यक्ष

Sin comer.

I'm going to go to the hospital.

नेपाली रेडियो ठोकको दिन 10 बजेको नेपाली खबरमा वेदम सिंहको नमस्कार। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका जिज्ञासामा जवाब दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सांसदहरूले जिज्ञासा राख्नेछन्। जिज्ञासाहरूको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो, तर प्रधानमन्त्रीका प्रतिनिधिका रूपमा अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले जवाफ दिने भएपछि प्रतिपक्षीय दलका सांसदहरूले सदन अवरूद्ध गरेका थिए। बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। संघीय संसदले जारी गरेको कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाब प्रधानमन्त्री शाहले दिने बताइएको छ। आज अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले आर्थिक वर्ष 83-84 लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेकमाथि छलफलका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्ने तालिका पनि छ। यसै प्रतिनिधि सभाका सदस्य गणेश प्राजनले प्रतिनिधि सभा नियमावली मसौदा समितिको प्रतिवेदन 2083 प्रस्ताव पेश गर्नुहुनेछ। संघीय संसद अन्तर्गत आज विभिन्न 3 विषयगत समितिको बैठक आज बस्ने गरी कृषि सहकारी छा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छुट्टाछुट्टै कार्यसूचीमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद नार्कको समग्र अवस्थाबारे प्रस्तुतिकरण हुने कार्यसूची रहेको छ। बैठकमा परिषदद्वारा संचालित अनुसन्धानात्मक कार्यक्रमहरू, विद्यमान समस्या, चुनौती तथा नाक आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल गर्ने जनाइएको छ। त्यसै गरी महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको काम कार्यवाहीका सम्बन्धमा छलफल हुनेछ। उक्त बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरी आयोगको हालसम्मको प्रगति, कार्य सम्पादनमा देखिएका जटिलता र भावी योजनाका विषयमा संवाद गरिनेछ। यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौँ उपत्यकाभित्रको सुकुम्बासी बस्ती व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित भई छलफल हुने कार्यसूची तयार भएको छ। उपत्यकाको शहरी व्यवस्थापन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका उपायहरूबारे बैठकमा सरकारवाला निकायहरूसँग परामर्श गरिनेछ। एमालेका नेता गोकुल प्रसाद बास्कोटाले लोकतान्त्रिक अभ्यासका नाममा विगतमा भएका गल्तीहरू अहिले संसदमा समस्याका रूपमा बल्झिएको बताउनु भएको छ। विपक्षी आलोचकहरूको छाला काटेर देशमा मनचुक सर्कदा खुशी हुने सेटलाई लोकतान्त्रिक अभ्यास थाम्ने प्रवृत्तिले गर्दा विगतका कतिपय भूलहरू अहिले संसदमा खेल बनेर पल्टिएको बास्कोटाको तर्क छ। सामाजिक सञ्जाल फेसबुक मार्फत बास्कोटाले वर्तमान राजनीतिक परिदृश्यमाथि व्यङ्ग्य गर्दै अब त लोकतन्त्र धेरै पुरस्कृत भइसकेको उल्लेख गर्नुभएको छ। वहाँले ढुङ्गाको समेत छाला काट्न सक्ने सिप भएकाहरूमै अहिले लोकतन्त्रका नयाँ मसिहा बनेर अति उपदेश पढाउँदै हिँडेको पनि टिप्पणी गर्नुभयो। राजनीतिक खेचातानीका कारण संसद आफै उपस्थित बनेको संकेत गर्दै बास्कोटाले यस्तो अवस्थामा अब आफै उपस्थित बनेको संसदले के उत्तर देला भन्दै प्रश्न समेत गर्नुभएको छ। हामीसँग खबर आज बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: का विभिन्न फोन पक्का सर को खरीदना कैशबैक तथा शोषण किट वॉशिंग मशीन पर छोटे ओरियल मैजिक डिश वॉशर पर वॉशिंग टैबलेट एयर कंडीशनर पर इंस्टॉलेशन फ्री स्कैनिंग ओवन और प्रेशर कुकर नागरिकता मात्र भर पुग्छ समझ पी एम आई मार्फत खरीद कर सकता
1: नेपाली खबरमा अब बाँकी खबर सरकारले संविधान संशोधन कमिशनमा छलफल गर्न जेएनजी आन्दोलनका प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य अन्तर्गत संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 को सचिवालयले जेएनजी आन्दोलनका 20 जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले आगामी शुक्रबार 2:30 बजेदेखि 5 बजेसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थित सगरमाथा हलमा छलफलको आयोजना गरिएको छ। सचिवालयद्वारा जारी पत्रमा संविधान संशोधन सम्बन्धी बहस सुझाव र धारणा संकलनका लागि जेएनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल गर्न लागिएको हो। नेपाली कंग्रेसको संस्थापन उत्तर समूहले निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेश स्तरीय विचार गोष्ठी गर्नु भएको छ। उत्तर समूहले सुर्खेतमा नेपाली कंग्रेस पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा विषयक 2 दिने विचार गोष्ठी गर्न लागेको हो। संस्थापन उत्तर समूहमा सक्रिय कर्णाली प्रदेशका महामन्त्री निरञ्जन केसीले जेठ 2 र 3 आयोजना हुने गोष्ठीमा पूर्ण बहादुर खड्का प्रमुख अतिथि रहने जानकारी दिनुभएको छ। काठमाडौँमा रेडियो एमआरएन रेडियो स्टेशनहरू र नेपाली प्रोग्रामबाट यति साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: सुरक्षित भविष्यको लागि जीवन बिमा जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी न्यून बिमा शुल्कमा अधिक व्यवस्था रहेको नेपाल सरकारको पूर्ण स्वामित्वबाट एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्व श्रेणाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामसहाको काठमाडौँ
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर दस सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दस दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल भरतपुर तीन बेलचोक। मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौ, जीवन बचाऊ। रक्तदान गरौ, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ।
6: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

चुना संगीत र मनोरञ्जनको अटो साहिनु यो हो रेडियो साहिनु 99.8 मेगाहर्ज।

रक्तदान पुण्य भन्दा रक्तदान महादान भन्ने नारालाई आत्मसात गर्दै हेफार्ड रेड क्रस सोसाइटी दिव्यनगर उपत्यका भरतपुर 26 को आयोजनामा भरतपुर महानगर वडा नम्बर 26 को आर्थिक सहयोगमा यही पन्ध्र गते शनिबारका दिन बिहान 10 बजेबाट भरतपुर 26 ज्योति नगर बजारमा बृहत

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
1: के भयो दाई?
2: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो यो कुरा?
2: गोपी सूत्रबाट।
1: ए

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.1 मेगाहर्ट्ज।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
0: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक। मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस्, रक्तदान गरौ, जीवन बचाउ। रक्तदान गरौ, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार, समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रोली बजार। रक्तदान गरौ, जीवन बचाऊ।

I'm gonna go to bed.

सधै नभरेको चिठा तपाईलाई कहिले पर्दैन। यस्ता प्रलोभन देखि सावधान रहौ। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्क।

0: भर्दै नभरेको चिठा तपाईलाई कहिले पर्दैन। यस्ता प्रलोभन देखि सावधान रहौ। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश।
1: कसैले म्यासेज गरी पैसा मागेमा आफ्नो मान्छे भए पनि फोन गरी बुझेर मात्र आर्थिक सहयोग गरौ। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश।
2: रोजगारी चिट्ठा आदिको प्रलोभनमा परि आफ्नो व्यक्तिगत ब्याङ्किङ विवरणहरू कसैले कुनै पनि बहानामा मागेमा कहिल्यै नदिउन्। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा उपभोक्ता समिति भरतपुर
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ज।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने।
0: भर्दै नभरेको चिठा तपाईलाई कहिले पर्दैन। यस्ता प्रलोभनदेखि सावधान रहौ। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश।
1: कसैले म्यासेज गरी पैसा मागेमा आफ्नो मान्छे भए पनि फोन गरी बुझेर मात्र आर्थिक सहयोग गरौ। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश।
2: रोजगारी चिट्ठा आदिको प्रलोभनमा परि आफ्नो व्यक्तिगत ब्याङ्किङ विवरणहरू कसैले कुनै पनि बहानामा मागेमा कहिल्यै नदिउन्। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश। रोजगारी चिट्ठा आदिको प्रलोभनमा परि आफ्नो व्यक्तिगत ब्याङ्किङ विवरणहरू कसैले कुनै पनि बहानामा मागेमा कहिल्यै नदिउन्। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको
6: रक्तदान जीवन दान रक्तदान महादान भन्ने नारालाई आत्मसात गर्दै नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपत्यका रक्तदान जीवन दान रक्तदान महादान भन्ने नारालाई
3: आयोजक नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखा भरतपुर 26 दिव्यनगर चितवन पुनश्च जनश्री हस्पिटल प्रालीद्वारा निशुल्क सुगर जाँचको व्यवस्था पनि गरिएको छ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने,
1: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रममा कि यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ। मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस्, रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ।

0: कसैले मैसेज गरी पैसा मागेमा आफ्नो मान्छे भए पनि फोन गरी बुझेर मात्र आर्थिक सहयोग गरौं। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश।
1: रोजगारी चिट्ठा आदिको प्रलोभनमा परि आफ्नो व्यक्तिगत ब्याङ्किङ विवरणहरू कसैले कुनै पनि बहानामा मागेमा कहिल्यै नदिउँ। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश। रोजगारी चिट्ठा आदिको प्रलोभनमा परि आफ्नो व्यक्तिगत ब्याङ्किङ विवरणहरू कसैले कुनै पनि बहानामा मागेमा कहिल्यै नदिउँ। वित्तीय साक्षर
0: कसैले मैसेज गरी पैसा मागेमा आफ्नो मान्छे भए पनि फोन गरी बुझेर मात्र आर्थिक सहयोग गरौं। वित्तीय साक्षरताको लागि लक्ष्मी सनराइज ब्याङ्कको सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौ, जीवन बचाऊ। रक्तदान गरौ, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार, समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, भद्रौली बजार। रक्तदान गरौं, जीवन बचाऊ।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रतिनिधि सभाको बैठक जारी, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन आज तयार भएनन् प्रधानमन्त्री बालेन, अर्थमन्त्रीले जवाफ दिने, प्रधानमन्त्री संसदबाट भाग्न खोजेको विपक्षीहरूको आरोप। यातायात व्यवसायी राष्ट्र महासंघको अध्यक्षमा शरद चितौला विजयी, महाधिवेशनबाट कुल 78 सदस्य कार्य समिति निर्वाचित, संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीद्वारा शपथ ग्रहण। उच्च पदस्थहरूलाई सम्पत्ति सार्वजनिक गर्न एक महिनाको समय सीमा, समयभित्र सार्वजनिक नगरे कार्यवाही हुने, कांग्रेसको संस्थापन इतर समूहले आज सुर्खेतमा प्रदेश स्तरीय विचार गोष्ठी गर्दै। ट्रम्प चीन पुगेसँगै अमेरिका चीन बीचको उच्च स्तरीय शिखर वार्ता शुरू, व्यापार ताइवान मुख्य एजेण्डा, भारतको उत्तर प्रदेशमा शक्तिशाली आधीका कारण 56 जनाको मृत्यु।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, 3 टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा शीर्षक गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियोमेटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सडक इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा फिजिका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्युआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् फिजीसँग।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठक जारी छ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब अर्थमन्त्री डाक्टर सरू माथेले दिने तय भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए। प्रधानमन्त्री बालिनले नै नीति तथा छलफलमाथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षीको माग थियो। पछि सभामुखको पहलमा भएको छलफलपछि विपक्षी दलहरू मन्त्रीलाई टेबल गर्न दिन तयार भए पनि छलफलमा जवाब दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानमा रहेका थिए। अब आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ। अर्थमन्त्रीले जवाब दिएपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आज सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ। त्यस्तै एमालेका महासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालिङ शाह संसद र जनता प्रत्युत्तरता हुनुपर्ने बताउनु भएको छ। उहाँले सरकार टेबल गर्न दिन तयार भए पनि छलफलमा जवाब दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानमा रहेका थिए। अब आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ। अर्थमन्त्रीले जवाब दिएपछि सरकारको वार्षिक नीति

सामाजिक सञ्जाल मार्फत उहाँले संसदीय लोकतन्त्रमा संसदको गरिमा उच्च हुने उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर उठेका विषयमा स्पष्ट जवाब दिनुपर्ने बताउनु भएको छ। त्यस्तै नेपाली कांग्रेसका सचेतक निष्कल राईले संसदप्रति सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताउनु भएको छ। नेपाली भाषामा पत्रकार खेमवंशसित कुरा गर्दै सचेतक राईले नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषय प्रस्तुत र छलफल हुँदा प्रधानमन्त्री अनुपस्थित हुनु सदनको उपेक्षा भएको उल्लेख गर्नुभयो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको अध्यक्षमा पुनः प्रसाद सिटौला विजय हुनुभएको छ। पोखरामा भएको सातौं राष्ट्रिय महाधिवेशनबाट सिटौला अध्यक्ष हुनुभएको हो। वैशाख 27 गतेदेखि शुरू भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न मतदानमा सिटौलाले 1030 मत ल्याएर विजय हुनुभएको हो। उहाँका प्रत्याशी हरिश्वर केसीले 464 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी वरिष्ठ उपाध्यक्ष चिना सानुकाजी प्रजापति एम कुमार साई केदार पौडेल विजय हुनुभएको उपाध्यक्षहरूमा चन्द्रा ओसा डम्बरराज पन्त आत्माराम थापा कान्छाराम थिङ कान्छामान बलजीत बहादुर भारती रामप्रसाद सुवेको विजय हुनुभएको छ। त्यस्तै महासंघको मालबाग तर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा देखनाथ गौतम विजय हुनुभयो। सचिवमा उमेश केसी चेतप्रसाद गौतम र टंक प्रसाद बस्याल निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा राजेन्द्र आचार्य 716 मत ल्याएर विजय हुनुभयो भने सहकोषाध्यक्षमा शोभा खर पौडेल विजय हुनुभएको छ। महाधिवेशनबाट कुल 78 सदस्य कार्य समिति निर्वाचित भएको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरूले गैर कानूनी रूपमा सम्पत्ति कमाएको भेटिएमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। सम्पत्ति छानबिन आयोगले सूचना जारी गरी भ्रष्टाचार वा अरू अपराध गरेर सम्पत्ति कमाउनेहरूबारे सूचना दिन भनेको हो। आयोगले स्वत छानबिनको सूचीमा पर्ने वा नपर्ने जो कोही सार्वजनिक पदाधिकारीका बारेमा उजुरी दिन सकिने भनेको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरूलाई एक महिनाभित्र आफ्नो र परिवारका सदस्यहरूको सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। भ्रष्टाचार वा अन्य अपराधबाट गैर कानूनी सम्पत्ति आर्जन गरेको सूचना दिन सर्वसाधारणलाई उजुरी दिन समेत आह्वान गरेको छ। समग्र सम्पत्ति सार्वजनिक नगरी कानून बमोजिम कार्यवाही हुने चेतावनी समेत दिएको छ। नेपाली कांग्रेसको संस्थापन उत्तर समूहले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा कडाली प्रदेश स्तरीय विचार गोष्ठी गर्ने भएको छ। उत्तर समूहले सुर्खेतमा नेपाली कांग्रेस पार्टीको वृहत्तर एकता र भावी कार्यदिशा विषयको दुई दिने विचार गोष्ठी गर्न लागेको हो। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

राइट यो नयाँ वर्ष एलजीका घर आशी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तिन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन नागरिकता भए पुग्छ। सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।

अब बाँकी खबर। संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न पाएको छ। बिहिबार सिंह दरबार स्थित संसद सचिवालयमा आयोजित एक विशेष समारोहका बीच उहाँले आफ्नो पदको शपथ लिनुभएको हो। प्रतिनिधि सभाका सभामुख देवप्रसाद अर्यालले अधिकारीलाई पदको शपथ गराउनु भएको हो। सभामुख अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नु भएको थियो। यस नियुक्तिसँगै संसद सचिवालयको प्रशासनिक नेतृत्वले पाएको छ। पूर्व मन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग सन्तोष व्यक्त गर्नुभएको छ। सरकारले हालै मन्त्रालयहरूको पुनर्संरचना गर्दै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय स्थापना गरेपछि आफू निकै खुशी भएको उहाँले बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै पुनले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको उल्लेख गर्नुभएको छ। उहाँले केही दिन अघि संसदमा राखेको माग र त्यसअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्तावको समेत स्मरण गर्दै सरकारप्रति आभार समेत व्यक्त गर्नुभएको छ। पुनले नवगठित मन्त्रालयलाई दक्ष र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि देशभक्त वैज्ञानिक अनुसन्धानकर्ता तथा प्राविधिक विज्ञहरूलाई छलफलका लागि अघि आउन समेत आग्रह गर्नुभएको छ। उहाँले सरकारलाई धन्यवाद दिँदै यसको दीर्घायुको कामना समेत गर्नुभएको छ। सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने गृह कार्य शुरू गरेको छ। राष्ट्रिय योजना आयोगको सिफारिशमा अर्थ मन्त्रालयले बहुवर्षीय आयोजना अन्तर्गत मेट्रो रेल सञ्चालन गर्ने विषयमा विस्तृत अध्ययन तथा सम्भाव्यता अध्ययनको लागि मंगलबार बजेटको स्रोत सुनिश्चितता प्रदान गरेको छ। अर्थ मन्त्रालयले रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाको नाममा 32,37,92,000 रूपियाँ बराबरको स्रोत सुनिश्चित सहमति प्रदान गरेको हो। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीओ ज्योति प्रकाश पाण्डेको बन्दी प्रत्यक्षकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनवाई हुने भएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा रिटमाथि सुनवाईका लागि पेशी तोकिएको अदालतले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पाण्डेलाई मंगलबार राति पक्राउ गरेको थियो। पक्राउ कारण विपरीत भएको दावी गर्दै उहाँकी श्रीमती निरु दाहालले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गर्नुभएको हो। रिटमा पाण्डेको तत्काल रिहाईको माग गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: फ्लाइट यो नयाँ वर्ष एलजी का घर ऐसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहार साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ सरसर लागू हुनेछन् एलजी लाइफ गुड
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जिउ पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रीले भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन भुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवीन ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त

यो नयाँ वर्षको अवसरमा इसएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा सिओर्सन गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल इन्स्पायर ग्रेटनेस। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा सिओर्सन गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्युआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवाद चीन पुगेपछि अमेरिका चीन बीच उच्च स्तरीय शिखर वार्ताको तयारी शुरू भएको छ। दुई दिने वार्तामा व्यापारी युद्ध, कृत्रिम बुद्धिमत्ता, एआई, इरान इजरायल युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डा रहने जनाइएको छ। बेजिङ विमानस्थलमा चीनिया उपराष्ट्रपति हान जिङले ट्रम्पलाई स्वागत गर्नुभएको थियो। ट्रम्प टोलीमा एलन मस्क, जेन्सन ह्वाङ, टिम कुक लगायत अमेरिकी उद्योगी सहभागी रहेका छन्। त्यस्तै भारतको उत्तर प्रदेशमा गैराती आएको ठूलो आधी र वर्षाका कारण 56 जनाको ज्यान गएको छ। 10 मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज, भद्रोही, मिर्जापुर जिल्लामा भएको छ। तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू र बिजुलीका पोलहरू समेत फलेका छन् भने कच्चे घरहरू फत्किएका छन्। नेपाली राष्ट्र क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह अहिले आईसीसी टी20 विश्व वरियताको अलराउण्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन्। आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन्। वरियता अनुसार दिपेन्द्रको 245 रेटिङ अंक छ। त्यस्तै इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसीबी 6 विकेटले विजयी भइसके तालिकाको शीर्ष स्थानमा उक्लेको छ। त्यस्तै न्यूजील्याण्डले फिफा विश्वकप 2026का लागि अन्तिम टोली घोषणा गरेको छ। न्यूजील्याण्डले बिहिबार 26 सदस्य टोली घोषणा गरेको हो। यसपटकको विश्वकप अमेरिका, मेक्सिको, क्यानाडामा जुन 12 शुरू हुँदैछ। न्यूजील्याण्डले तेस्रो पटक विश्वकपमा सहभागिता जनाउँदैछ। यसअघि टोलीले सन् 1982 र 2010 विश्वकप खेलेको थियो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक जारी। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिन आज पनि तयार भएनन् प्रधानमन्त्री बाले। अर्थमन्त्रीले जवाब दिने प्रधानमन्त्री संसदबाट भाग्न खोजेको विपक्षीहरूको आरोप। यातायात व्यवसाय राष्ट्रिय महासंघको अध्यक्षमा सुरक्षित टोला विषय। महाधिवेशनबाट कुल 78 सदस्य कार्य समिति निर्वाचित। संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीद्वारा शपथ ग्रहण। उच्च पदस्थहरूलाई सम्पत्ति सार्वजनिक गर्न एक महिनाको समय सीमा। समयभित्रै सार्वजनिक नगर कार्यवाही हुने। कांग्रेसको संस्थापन उत्तर समूहले आज सुर्खेतमा प्रदेश स्तरीय विचार गोष्ठी गर्दै। ट्रम्प चीन पुगेसँगै अमेरिका चीन बीचको उच्च स्तरीय शिखर वार्ता शुरू। व्यापार र ताइवान मुख्य एजेण्डा। भारतको उत्तर प्रदेशमा शक्तिशाली आधीका कारण 56 जनाको मृत्यु। र आईसीसी टी20 विश्व वरियतामा दिपेन्द्र सिंह अहिले चौथो स्थानमा यथावत। कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा। विश्वकपका लागि न्यूजील्याण्डको टोली घोषणा। काठमाडौँ उपत्यकामा रेडियो नारे 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्कबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने। एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: आमा एक गिलास दही खान्न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनु यो हो रेडियो साहिनु 99.8 मेगाहर्ज।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार, समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौं, जीवन बचाऊ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

0: आस्था र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस्, रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार, समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौं, जीवन बचाऊ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
1: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।

करेंगे हम तुझको लड़की तू है बड़ी बुम्बा।

0: सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 2 PM
2: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौं जीवन बचाऊ रक्तदान गरौं मानवताको सेवा गरौं रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौं जीवन बचाऊ चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
4: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे नि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि

सुना है सा पुत्र धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया हुन्छ है सम्झाउनु भनी छु क्यो रातले भगाउँछ कान।

I'm not going to be able to do it.

0: हो केटा म त सक्दिनँ हिँड्न यार कति दिन लाग्छ आज
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
2: यसको हिँडाइले त चार दिनमा नि पुग्नु जमिनु

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। संसदको दुवै सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी। आज पनि प्रधानमन्त्री अनुपस्थित। सांसदहरूले सुझाव राख्दै संसदमा बोल्दा शब्द चयनमा संवेदनशील हुन सभामुखको आग्रह। लालपूर्जामा 5000 सुकुम्बासीलाई मासिक 15,000 दिने सरकारको तयारी। बजेट सुनिश्चित भएको दावी। संशोधित समितिले होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने। कृषि र प्राकृतिक स्रोतको अध्ययनका लागि संसदीय उपसमिति गठन। नेपालको शैक्षिक सुधारमा विश्व बैंकले सहयोग गर्ने। पूर्वाधार प्रविधिमा लगानी बढ़ाउन इच्छुक। अत्यधिक मूल्य वृद्धिको विरोधमा देशभरका निर्माण व्यवसायी आन्दोलित। 77 जिल्ला प्रशासन कार्यालयमा धरना शुरू। ट्रम्पको बेजिङ भ्रमणले तनावपूर्ण अमेरिका चीन सम्बन्धमा नयाँ मोड। राष्ट्रपति शीसँग भेटवार्ता। व्यवस्थित प्रतिस्पर्धा र सहकार्य गर्न दुवै नेता सहमत। र नवीकरण गर्न खेल संघहरूको अटेर। असार 15 राखे पको अल्टिमेटम। फिफा वरियतामा नेपाली फुटबल टोलीको सुधार। पुरूष टोली 6 स्थान र महिला टोली 2 स्थानमाथि उक्लिएको।

नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, सर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तीन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा बिसिएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा शीर्षक वासिङ मसिनमा छ केजी एरियल म्याटिक एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सडक इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन बिसिएल इन्सपायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिटीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लक्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्युआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदका दुवै सदनमा नीति कार्यक्रममाथि छलफल जारी सम्बन्धी खबरबाट प्रधानमन्त्री बालन शाह दिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल भइरहेको छ। महत्वपूर्ण विषयमा छलफल भइरहँदा संसद भवनमा सांसदहरूको उपस्थित भने निकै निर्णय देखिएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथि अहिले सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्। बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फका अधिकांश कुर्सीहरू खाली देखिएका हुन्। यसअघि हिजो प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि आजका लागि 6 कार्यसूची तय गरी बैठक आह्वान गरिएको थियो। आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको अर्थमन्त्री डाक्टर स्टोनेन वाग्नेले जवाब दिने कार्यसूची पनि रहेको छ। अहिले विभिन्न दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमका सबल र दुर्बल पक्षमाथि केन्द्रित रहेर आफ्नो धारणा राखिरहनु भएको छ। यता राष्ट्रिय सभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना सुझाव राख्ने क्रम अहिले जारी छ। आजको बैठकमा सांसदहरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कृषि पर्यटन र लगानी मैत्री वातावरण निर्माणमा जोड़ दिएका छन्। बैठकमा बोल्ने अधिकांश सांसदहरूले युवा पलायन रोक्न र आर्थिक विकासमा गति दिन सरकारलाई विशेष सुझाव दिएका छन्। यता सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभामा धारणा राख्ने क्रममा मर्यादित र संसदीय भाषा प्रयोग गर्न सांसदहरूको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अरियालले शब्द चयनमा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको हो। प्रतिनिधि सभा नियमावलीमा उल्लेखित प्रावधानहरूको स्मरण गराउँदै सभामुख अरियालले बैठकमा अस्वस्थ अश्लील अपमानजनक र आपत्तिजनक शब्दहरू प्रयोग नगर्न निर्देशन दिनुभएको हो। संसदको गरिमा कायम राख्न र लोकतान्त्रिक मूल्य मान्यता अनुसार छलफलमा सहभागी हुन सभामुखले सबै सांसदहरूलाई आग्रह गर्नु भएको छ। सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले अघिल्लो बैठकमा प्रयोग गर्नुभएका केही शब्दहरू संसदको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन समेत दिनुभएको छ। सरकारले वास्तविक सुकुम्बासीहरूलाई लालपूजा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने तयारी गरेको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति विवरण पेश गर्दै उक्त जानकारी दिएका हुन्। समिति सभापति हरि ढकालका अनुसार काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको अहिले पहिचान गर्ने कार्य अर्थात स्क्रिनिङ भइरहेको यो प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लालपूजा वितरण गर्ने सरकारको लक्ष्य छ। यसका लागि आवश्यक पर्ने बजेट तथा स्रोतको सुनिश्चितता भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ। साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका निम्ति विद्यालय बसको व्यवस्था संघीय मामिला मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति विवरण पेश गर्दै उक्त जानकारी दिएका हुन्। समिति सभापति हरि ढकालका अनुसार काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन

पक्षको भनाइ छ। सरकारले प्रस्तुत गरेको विवरण र कार्य प्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्दै निर्णय समेत गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन र प्रतिवेदन तयारीका लागि एक शक्तिशाली उपसमिति गठन गरेको छ। समितिका सभापति अशोक चौधरीको अध्यक्षतामा बसेको बैठकले सात सदस्यीय उपसमिति चयन गरेको हो। प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई आधार मानेर गठन गरिएको यो उपसमितिमा डाक्टर सुजाता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत, गंगा लक्ष्मी अवाल, चन्देश्वर मण्डल, ताहिर अनि बाघ र प्रेम बहादुर बयक सदस्य रहनु भएको छ। बैठकका क्रममा सभापति चौधरीले यो उपसमिति केवल प्रतिनिधित्वका लागि मात्र नभई सम्बन्धित विषयमा गएर अध्ययन गरी ठोस सुधार सहितको प्रतिवेदन तयार पार्नका लागि बनाइएको भएको छ। विश्व बैंकले नेपालको शैक्षिक विकास र पूर्वाधार विस्तारमा थप लगाउने तथा सहयोग गर्ने प्रथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शशी पोखरेलसँग आज शिक्षा मन्त्रालयमा पुगेर नेपालका लागि विश्व बैंक अध्यक्ष निर्देशक डेभिड सिस्लेनले शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका विषयमा छलफल गर्नुभएको हो। भेटका क्रममा निर्देशक सिस्लेनले विद्यालयहरूको भौतिक पूर्वाधार विकास र प्रविधि मैत्री शिक्षा प्रणालीका लागि विश्व बैंक थप सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। सो अवसरमा शिक्षा पोखरेलले सरकारको प्राथमिकताका क्षेत्रबारे जानकारी गराउनुभयो। छलफलमा गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्न र साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षबीच सहमति भएको मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ फेब्रिक र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: Experience life with easy. Naya busa, naya khushi, naya energy. Ghar ghar matma kheri mauta. Easy sanga jivan saji raavan chau.
0: Yo naya busa ko avasarma. Easy ka TV and home appliances ko kharidma. Aakarshak cashback tatha pakka upahar. Front load washing machine ma 6 kg aerial. Top load washing machine ma 2 kg aerial. Semi automated washing machine ma 1 kg aerial. माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजिएलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: भए पुग्छ सर्सहरू लागू हुनेछन् हेल्दी लाइफ गुड
1: यो आवाजको नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर, निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिका कारण काम अघि बढ़ाउन नसकिएको भन्दै देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल निर्माण व्यवसाय महासंघले आफ्ना मागहरू पूरा गराउन आजदेखि देशभरका सरकारी निकायहरूमा धरना र हिँडाउँदा कार्यक्रम शुरू गरेको हो। महासंघका अनुसार आज बिहान 10 बजेदेखि देशभरका 77 जिल्ला प्रशासन कार्यालयहरूमा व्यवसायीहरूले धरना दिइरहेका छन्। यस्तै काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र सम्बन्धित मन्त्रालयहरूमा समेत धरना दिएको छ। युद्धका कारण इन्धन र निर्माण सामग्रीको भाव अनपेक्षित रूपमा बढ़ेको तर सरकारले मूल्य समायोजन नगरेको व्यवसायीहरूको गुनासो छ। महासंघका प्रवक्ता मंगल बहादुर शाहीले अहिलेको मूल्यमा काम गर्न सक्ने अवस्थामा रहेकाले देशभरका करिब 8,000 ठेक्काका कामहरू स्वतस्फूर्त रूपमा बन्द भएको जानकारी दिनुभएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख संगठनहरूले कड़ा आपत्ति जनाएका छन्। उनीहरूले पाण्डेलाई थुनामा नराखी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाउन माग गरेका हुन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोसिएशन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघु वित्त बैंकर्स संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै पहिले सुन अनि मात्र थुन भन्ने सिद्धान्त पालना गर्न सरकारलाई आग्रह गरेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारीहरूको पदभर्ती खुल्ला प्रतिस्पर्धाबाट गर्ने प्रक्रिया शुरू गरेको छ। नयाँ अध्यादेश जारी भएसँगै पदमुक्त भएका पदाधिकारीहरूको स्थानमा नयाँ नियुक्ति गर्न मन्त्रालयले सिफारिश समिति गठन गरेको छ। मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौटका लागि 3 सदस्यीय सिफारिश समिति बनाउनु भएको हो। ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चुटियतको संयोजकत्वमा गठित समितिमा सहसचिव सागर राज गौतम र ऊर्जा विज्ञ सतीश नारायण जोशी सदस्य रहनु भएको छ। मन्त्रालयका अनुसार अबको केही दिनमै आयोगका अध्यक्ष सहित 4 जना सदस्यका लागि सार्वजनिक दरखास्त आह्वान गरिनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै रहनुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई नगद।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तिन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: the mess, so it's my tummy bones. I think so the father has, you hold the pie. नेपाल टेलिकमको सहुलियत डाटा प्याकेजहरू खरिद गर्न आस्ट्रिक 14-15 हैश ट्राई गर्नुहोस्।
1: नेपाल टेलिकम राष्ट्रको सञ्चार।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिपेन्द्रनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफलता दिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौ, जीवन बचाऊ। रक्तदान गरौ, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, भद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

जानु किन खानु मागेर लानु नसक्नेसँग जानु किन जानु धनुष्यो राजे फकाङ फकाङले जा

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ

गुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया चाहिँ पत्याउनु भनी सुन्छु रातले फकाउँ फकाउँ

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 4 पीएम

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रात्री सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखा द्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौं, जीवन बचाऊ।
3: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं, नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

साथी ऊ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो छ, मलाई त्यही जान मलाई। आहा कति राम्रो, तर हामीसँग त कहेँटा छैन, कसले पुर्याइदिन्छ र?

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: साहिनो समय सूचक, अहिले साँझको 6 बज्यो।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानुपर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
9: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

आज मरे भोलि पल्टै भइहाल्छ दुई दिन पक्कै मर्ने हो सत्य दान धर्म गर्ने हो यही नानी पक्कै मर्ने।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज
1: करेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: No! No! No!
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 MHz।
1: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौ, जीवन बचाऊ। रक्तदान गरौ, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर दस सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एक मात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। भरतपुर दस दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ, नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो साइन 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ।
1: सुकुम्बासीलाई लालपूर्जा नआउँदासम्म मासिक 15,000 भाडा दिने सरकारको तयारी, विपदमा पशु वस्तु उद्धारमा व्यवस्था, आगलागी र डढेलोबाट हुने मानवीय क्षति 63% घट्यो।
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना, विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ।
1: चामलमा विषादी भेटिएको मुद्दा दर्ता गर्न आदेश, शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा नयाँ नेतृत्व चयनमा प्रक्रिया शुरू, कर्णालीमा 41 झोलुङ्गे पुल निर्माण शुरू तर लक्ष्य भन्दा 59% कम,
3: 36 झोलुङ्गे पुल बनिसकेका छ र अहिलेसम्म प्रदेशमा 151 प्रदेश सरकारले बनिसकायो।
1: र दिल्लीमा ऊर्जा बचतका लागि 2 दिन घरबाटै काम गर्न निर्देशन, 50% बैठक अनलाइनबाटै हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: जेठ 15 गते नजिकै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ। अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ। स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो। तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो।
6: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेश देखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निश्चित गरेर 6 घण्टाभित्र यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
5: बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोच अनुसार नभएको टिप्पणी गर्नुभयो। उहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो।
7: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ। यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज। यसको उत्कृष्टता हामी सबैको चाहना हो। त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
5: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
0: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादात्म्यता देख्दैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
5: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। उहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो।
8: नेपालको अर्थतन्त्र कता लान खोजिएको हो स्पष्ट छैन। जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा खाका सहितको चाहिँ यो पहिलो वर्ष सुरु हुनु पर्थ्यो, त्यस्तो केही देखिन्न। सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सरसा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भनियो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ।
5: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
9: ए मन्त्रीजीले त्यो कुरालाई भन्नुभएको हो होइन, त्यो त्यो कति उपलब्ध गराउनु भन्ने त्यो टुङ्गो चाहिँ लागेको छैन, सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लागेपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन, अनि त्यही त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नभए मैले त्यो भन्न चाहिँ सकिएन।
5: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रविधि गुण नियन्त्रण विभागले यसोदा फूड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्। जनसंख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ विद्युत सर्किट गर्दा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागी घटना घटेको।
5: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 वटा घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 को जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब दुई दिन 100% काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13-4 छाड्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएफ नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
1: आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या।
10: आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
1: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल। रिपोर्ट सँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
11: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
13: भारी अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा अन्धानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसूनमा 2 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले ट्विन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षे ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। स्रोत सहमति लिएको 5 महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनुपर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका आठ पहरिया समुदायको जनसंख्या 5,800 78 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।
16: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत आठपरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए। आठपहरिया छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनुपर्ने उनीहरूको माग छ। किराँत आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरिया,
17: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले हामी आठपटक देख्लै हो, त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रस्ताव हो।
16: आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि भएकाले पनि आठपहरिया समुदाय जनजाति पर्ने दावी छ। आठपहरिया समुदायका चाड पर्व लगायत आफ्नै परम्परा छन्। अधिकार कर्मी सचेता आठपहरिया,
18: आठपहरिया भित्रको धेरै पाठहरू छ। हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठपहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
16: धनकुटा नगरपालिकाले आठपहरियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ। अहिले धनकुटामा मूलवासीको रूपमा रहेका आठपहरिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ।
19: राज्यहरू के चाहन्थे सूचीकृत गर्दाखेरि होइन, त्यो समस्या छ, सबै तयारी गरेर यो सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिकाहरू सपोर्टेड छौ होइन।
16: आठपहरिया समुदायभित्र छारा होम्बारक किन्दाहाङ लेङसुवा पाङसुङ लगायत गरी 19 जाति छन्। अहिले यो भाषा बोलिएको संख्या पनि कम हुँदै गएको छ। आठपहरिया समुदायका अगुवा धन आठपहरिया,
20: यो भाषा चाहिँ लोपन्मुख अवस्थामा पुगेको छ। यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव। नेपालीले पनि आठपहरिया भाषालाई अलिक बढी गाँसेको छ, त्यस्तै गरी अलि अभिभावक अथवा आठपहरिया समुदायमा पनि अङ्ग्रेजीको मोह त्यसको प्रभाव देखिन्छ। त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रोनाउन्सिएसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ।
16: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको आठपहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वडासम्म फैलिएको छ। स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू दुई दिनसम्म अलमलमा।
21: प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो, र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ।
1: संसदीय परम्परालाई मान्नको लागि आग्रह सम्वाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
23: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
22: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
24: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
23: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकारबारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
25: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नुपर्छ। फेरि
26: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
22: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
27: हाम्रा दुःखले त सरकारी खेती गरिछौ र पानी पिडामा
23: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
22: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
23: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्वा कुराकानी गर्दै हुनुहुन्छ।
2: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, हिजो प्रतिपक्षहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सृजित परिस्थिति हो र प्रतिपक्षहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै राख्नु भएको छ र प्रतिपक्षी हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा पाँच वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको हो, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ या अन्य यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ र संविधानको यही संविधानको धारा 76(10) स्पष्ट लेखिएको छ, सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन् र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
0: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नि, तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाबहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
2: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो, बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुलुकको उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संसार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो
21: अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठुलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा पनि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनु भयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भएर छलफल गराउनु नै परेन, आजको आधी पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो। भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो। नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्य अथवा 334 सदस्य संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू।
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपुर्गा नपाउँजेलसम्म मासिक 15,000 रूपियाँ घरबाट दिने तयारी गरेको छ। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ। दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 हराएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 1 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटानोट वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: Classic Tech को Wi-Fi 6 router नाम एक घर बने शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्पीड लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् Classic Tech छोयो कि चल्यो
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: नमस्कार
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 MHz।
2: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, खद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे, गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। निमन्त्रणा। राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ सांस्कृतिक होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम देवघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ।

तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटल साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो हेलो 1 2 3 चेक।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो, यो हो रेडियो साहिनो 99.8 MHz।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz।
6: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: वाटसन, बीबीसी का राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनिया राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनिया राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट दुई घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनिया पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनिया विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनिया जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनिया सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौं मानिसहरूको गैर न्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रूख डलेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
1: सदरपखमा पुनः स्वागत छ। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनी मुआडलेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री सोनी मुआडले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
2: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
1: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
3: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
1: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
4: सभामुख महोदय पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि माननीयको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
1: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
5: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन।
1: नीति तथा कार्यक्रममाथि 35 जना सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
6: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौं कि आर्थिक वर्षको गर्दैनौं। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहारपछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ। त्यसपछि चाहिँ चिनी कारखाना बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
7: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
6: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के हो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढी पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यस कारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ। त्यो चाहिने ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यस कारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन। यो क्रसिङ सिजनलाई फरक पर्दैन।
7: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ?
6: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिने नेपालको खपत करिब करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलम छ।
7: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
6: उत्पादन भयो र करिब करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेका छ।
7: त्यसो भए उपभोक्ताहरू त्यस्तो आँतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
6: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
7: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
6: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ किनभने मार्केट साह्रै स्विङ भयो। नेपालको चिनीको यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यस्तो प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ। तर कुनै कस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ। हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला होइन, जुसहरूलाई कोक खान्ता त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
7: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
6: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 जना मान्छे बन्छौँ जनरली होइन, 3 people in 1 home एभरेजमा। त्यो 3 जना मान्छेको चाहिँ नि हामीले गर्ने हो भने महिनाको 1 किलो भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी।
7: वर्षको 12 किलो जति भयो
6: त्यो पनि 3 जनालाई। त्यो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ हेर्नुहोस् है। त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो। किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या तपाईँको तरकारीमा हेर्नुहोस्, जुतेलमा हेर्नुहोस्, जुन प्रकारको वृद्धि हुन्छ होइन, 10-20% को त मतलब तुरन्त चाहिने प्राइस स्केलेसन हुन्छ, जबकि चिनी यस्तो कमोडिटी छ तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 वर्षदेखि अहिलेसम्मको गऱ्यो भने प्राइसै नबढेको त म भन्दिनँ, 15 वर्षमा चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी टेबलमा 60 रुपियाँ थियो होला, अहिले 90 रुपियाँ हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
7: भनेपछि किलोमा 2-4 रुपियाँ बढ्न सक्ने अनुमान गर्न सकिन्छ,
6: त्योभन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गर्नु गर्छ हेर्नुहोस् होइन, चिनीमा बिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरली प्राइस हेर्नुपर्छ, जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, देश सेल सुगरिङ भेरी भेरी लो प्राइस, दसैँ तक आएर त्यो 8-10 महिना चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ, त्यो बेलामा अलिकति 4-5 रुपियाँ बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिने 1-2 रुपियाँ भन्दा बढी तलमाथि पर्दैन।
0: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, चिनियन राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 घण्टा चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट। ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले द्विपक्षीय आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनिया बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनिया लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनिया राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनिया राष्ट्रपतिले दुवै देशका 1 अर्ब 70 करोड़ नागरिकका लागि मात्रै नभएर विश्वका 8 अर्ब मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ, त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.4।

0: Hi, I'm Sunday Nuncha. Radio Silence 89.8 MHz.
1: मानवता हाम्रो धर्म हो. नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ. तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ. आउनुहोस्, रक्तदान गरौं, जीवन बचाऊ. रक्तदान गरौं, मानवताको सेवा गरौं. रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट. रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, खद्रौली बजार. रक्तदान गरौं, जीवन बचाऊ.
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ. राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो.
5: आमा, मलाई दुध है.
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास.
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड. उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक. चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
6: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं.
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश.
7: रेडियो साहिनो 89.8 MHz.

0: त्रयोदशी 15 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: विरोधका बीच नीति तथा कार्यक्रम पारित, प्रधानमन्त्रीलाई रूलिङ नगरेको भन्दै सभामुखको आलोचना, श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै भेटिएन, पूर्व गृहमन्त्री सुदन कुरूङमाथि छानबिन गर्न समिति गठन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयमा छापिएको विषादी रहित तरकारी उत्पादनबाट महिलाको आमदानी, आत्मनिर्भरता र नेतृत्व वृद्धि शीर्षकको शुभ समाचार।
0: केही वर्ष अघिसम्म गाउँघरमा भान्सामा आफ्नै करेसाबारीमा फलाइएका ताजा सागसब्जी पाक्थे, अहिले अधिकांश तरकारी बजारबाट आउने गरेका छन्। उत्पादन बढ़ाउने प्रतिस्पर्धामा रासायनिक मलखाद विषादीको अत्याधिक प्रयोग बढ़ेपछि त्यसको असर मानव स्वास्थ्यमा समेत देखिन थालेको छ। चिकित्सकहरूका अनुसार स्वास्थ्य खानपानका कारण क्यान्सर, मृगौला, मुटु लगायतका जटिल रोग बढ़दै गएका छन्। यही कारण पछिल्लो समय गाउँघरमा फेरि सुधारिएको करेसाबारीतर्फ आकर्षण बढ़न थालेको छ। कमलामाई नगरपालिका चार ज्यामी रेकी विष्णुमाया तामाङ अहिले आफ्नै करेसाबारीबाट राम्रो आमदानी गर्न सफल हुनुभएको छ। दुई कट्ठा जमीनमा गरिएको जैविक तरकारी खेती उहाँको परिवारको मुख्य आय स्रोत बनेको छ। बेमौसमी लौका, काँक्रो, घिरौला र करेला उत्पादन गर्दै उहाँले हप्तामै 15,000 रूपियाँ भन्दा बढ़ी आमदानी गर्ने गर्नुभएको छ। पहिला बजारको तरकारी किनेर खान्थे, अहिले आफैले उब्जाएको तरकारी बेचेर घर खर्च चलाइरहेकी छु उहाँले भन्नुभयो। उहाँले रासायनिक मलको सट्टा गढ़ेउला मल, झोल मल र जैविक विषादी प्रयोग गर्दै आउनु भएको छ। यसले उत्पादन स्वस्थकर र स्वादिलो हुने उहाँको अनुभव छ। कमलामाई पाँच आहालेमा पनि सुधारिएको करेसाबारी अभियानले गाउँको जीवनशैली परिवर्तन गरिरहेको छ। घर घरमा हरियाली, करेसाबारी, पशुपालन र बायोग्यासको प्रयोग देख्न सकिन्छ। अहिलेकी आहालेकी इन्द्रक्रान्ति तामाङले पाँच कट्ठा जमीनमा कृषि वन विस्तार गर्नुभएको छ। अमरेश्वर किम्बु र मेन्दोला जस्ता घाँस उत्पादन गरेपछि पशुपालन सहज भएको उहाँ बताउनुहुन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तीन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाजको नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालिन्द शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे। संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोड़तोड़ साथ उठाए, तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारबीच सरकारको नीति तथा कार्यक्रम बिहिबार पारित भएको छ। संसद बैठकमा उठेका प्रश्नको जवाब भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोरेन वाग्देले दिनुभएको थियो। नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी तोक्नु भएको थियो। सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख दोलप्रसाद अरियालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन भन्ने विषयमा अहिले चौतर्फी आलोचना भइरहेको छ। यसो विषयमा सभामुख डीपी अरियालले भने प्रधानमन्त्री मात्र होइन कोही पनि सदस्य सभामा आउन सक्नुहुन्छ वा सक्नुहुन्न भनेर सभामुखले तोक्न सक्ने कुनै आधार र अधिकार नदेख्ने बताउनुहुन्छ। त्यस्तै संसदका पूर्व महासचिव सूर्यकिरण गुरूङले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री अनुपस्थित हुने संसदीय अभ्यास नभएको र सभामुखले रूलिङ गरेर संसदमा बोलाउनु पर्नेमा जोड़ दिनुभएको छ।
3: यता अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीको जवाफ विनै सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ विनै सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोरेन वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो। बुधबार विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद छलेको भन्दै छलफल अघि बढ़ाउन दिएका थिएनन्, तर बिहिबार पनि प्रधानमन्त्री उपस्थित नभएपछि नीति तथा कार्यक्रमका विषयमा अर्थमन्त्री वाग्लेले उत्तर दिएका थिए। अर्थमन्त्रीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन थालेपछि विपक्षी दलहरू एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले बैठक बहिष्कार गरेका थिए।
2: राज्यको धरपकडी निजी क्षेत्र प्रस्तुत शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अध्यक्ष ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंकिङ क्षेत्र मात्र होइन समग्र निजी क्षेत्र नै सशंकित भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको तितो लिलामी प्रक्रियामा ठगी तथा आपराधिक विश्वासघात भएको आरोप लगाउँदै उहाँलाई नियन्त्रणमा लिएपछि बैंकिङ क्षेत्र त्रसित बनेको हो। सीआईबीले सरकारी नियन्त्रणमा रहेको सम्पत्तिको दुरूपयोग र अनियमितताको विषय भन्दै फौजदारी अनुसन्धान अघि बढ़ाएको तर यो घटनालाई बैंकर्स, व्यवसायी र निजी क्षेत्रले साधारण कर्जा असुली प्रक्रियामाथिको सरकारी हस्तक्षेपका रूपमा लिएका छन्। एनआईएमबीका अनुसार स्मार्ट टेलिकमको ऋण असुली प्रक्रिया पूर्ण रूपमा कानून अनुसार गरिएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले ढिटो लिलाम गर्न स्पष्ट अधिकार दिएको दावी बैंकको छ।
3: श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै भेटिएन। अन्नपूर्ण पोस्टमा खबर छ, करिब डेढ महिना अघिदेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन। मलेसिया जाने श्रमिकको मेडिकल सिण्डिकेट होस् या अन्य देश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा व्यापक अनियमितता भएको गुनासो बढ़ेपछि अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरी अनुगमन गरिएको थियो। अनुगमन पश्चात तयार पारी तत्कालीन मन्त्रीलाई बुझाइएको शोक प्रतिवेदन अहिले गायब छ। श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरेले प्रतिवेदन अझै नभेटिएको बताए। उनी भन्छन् व्यापक रूपमा खोजी भइरहेको छ, यसमा मन्त्रालयका सबै लागेका छौं तर कसले कता राख्यो पत्तो छैन। मन्त्रालयमा उक्त प्रतिवेदनको फोटोकपी भने भेटिएको छ तर सक्कली प्रति भेटिएन। मन्त्रीलाई बुझाएको प्रतिवेदन जोगाउने जिम्मा मन्त्रालयका कर्मचारीको होइन र भन्ने प्रश्नमा प्रवक्ता घिमिरेले प्रक्रियागत रूपमा प्रतिवेदन बुझाउने कार्य नभएकाले मन्त्रालयमा रेकर्ड नभएको जानकारी दिए। उनी भन्छन् सम्बन्धित शाखामा दर्ता गरेर बुझाउनु पर्थ्यो तर दर्ता नभई बुझाइएको भन्ने छ। प्रतिवेदन कार्यान्वयनमा जान नपाउँदै गायब भएपछि अहिलेका प्रधानमन्त्री तथा श्रम मन्त्रीले समेत यसलाई विशेष चासोका साथ हेरेका छन्।
2: भारतले चीनी निर्यात रोक्दा मूल्य र आपूर्तिमा दबाव शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। भारतले चीनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएपछि यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने संकेत देखिएको छ। नेपालले वार्षिक रूपमा उपभोग गर्ने चीनीको ठूलो हिस्सा भारतबाट आयात गर्दै आएको अवस्थामा आपूर्ति र मूल्य दुवैमा दबाव बढ़न सक्ने अनुमान गरिएको हो। भारतीय सरकारले बुधबार रातिदेखि लागू हुने गरी आगामी सेप्टेम्बर 30 चीनी निर्यातमा रोक लगाएको जनाएको छ। भारतीय संचार माध्यमहरूका अनुसार घरेलु बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नु तथा मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। यद्यपि निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई भने छूट दिइने उल्लेख गरिएको छ। साथै खाद्य सुरक्षा सम्बन्धी सरकारी सम्झौता अन्तर्गत हुने निर्यातमा प्रतिबन्ध लागू नहुने स्पष्ट पारिएको छ।
3: सरकारले पूर्व गृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेौपाने छन्। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
2: शत प्रतिशत चियाको नमूना संकलन गरी परीक्षण गरिनुपर्ने प्रावधान भारतीय टी बोर्डले अघि सारेपछि 2 नेपाली चियाको भारत निकासी लगभग ठप्प छ। नेपालको चिया मेची नाका हुँदै 90% भारत निकासी हुने गर्छ। दार्जीलिङकै मौसम अनुसारकै त्यही गुणस्तरको चिया पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने भएकाले भारत लगायत तेस्रो मुलुकमा नेपाली चियाको माग रहेको छ। भारतले ल्याएको नयाँ नियमबाट नेपालका चिया उत्पादक किसान र व्यवसायी प्रभावित भएका छन्। त्यस्तै भारत सरकारले पनि नेपाली उद्योगका लागि ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड्स अन्तर्गतको लाइसेन्स नवीकरण तथा नयाँ लाइसेन्स जारी गर्ने कार्य प्रभावकारी रूपमा नगर्दा नेपालबाट भारततर्फ हुने निर्यात प्रभावित भएको भन्दै उद्योगीहरूले सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्। उद्योगीहरूले भारतीय पक्षको यस्तो कार्यलाई गैरभन्सार अवरोध नन ट्यारिफ ब्यारियरको रूपमा व्याख्या गर्दै यसले नेपाली उद्योग तथा निर्यात व्यवसायमा प्रत्यक्ष असर पारेको बताएका छन्। उनीहरूका अनुसार निर्यात प्रक्रिया अवरूद्ध हुँदा उद्योगी व्यवसायले आर्थिक तथा व्यावसायिक क्षति बेहोर्नु परेको छ। परीक्षण कडाईले 2 भारतमा चिया निकासी प्रभावित शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ।
3: सम्पत्ति छानबिनले वैदेशिक रोजगारका हाकिमहरू तरंगित शीर्षकमा मध्यान्न दैनिक खबर लेख्छ। सम्पत्ति छानबिन आयोगले 2062 सालदेखि हालसम्म सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति विवरण माग गरेपछि मुलुकका अन्य क्षेत्र झैं वैदेशिक रोजगार प्रशासन पनि तरंगित भएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गत 2 गठित सम्पत्ति छानबिन आयोगले उच्च पदस्थ अधिकारी पूर्व प्रधानमन्त्री पूर्व मन्त्री सहसचिवदेखि कार्यालय प्रमुखसम्मलाई 1 महीनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

राइट। यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: छ। यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नया
0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन, र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को।